0: Coming up next, 101 News Headlines. News Headlines.
1: सुबह के 7 बजे हैं। अस्सलाम वालेकुम। आज जुमातुल मुबारक है, रबी उस्सानी की 5 और सितंबर की 18 तारीख। ये रेडियो पाकिस्तान है। मुदस्सिरा अथर से खबरें सुनिए। अहम खबरों का खुलासा। वज़ीर-ए-आज़म ने पेट्रोलियम मसनूआत की कीमतों में इजाफे के पेश नज़र मुल्क भर में किफायतशारी और ईंधन की बचत मुहिम की मंजूरी दी है। नायब वज़ीर-ए-आज़म ने सऊदी अरब के शहर ताइफ पर हौसियों के ड्रोन हमले पर गहरी तशवीश का इजहार किया है। पाकिस्तान और बरतानिया ने मुख्तलिफ शोबों में कारोबार और तिजारत के नए मौके तलाश करने का आज़म जाहिर किया है। सिक्योरिटी फोर्सेज ने खैबर पख्तूनख्वा में मुतादिद झड़पों के दौरान भारतीय हिमायत याफ्ता फितनोल खवारिज से ताल्लुक रखने वाले 10 खवारिज को हलाक कर दिया है। सूडान के इलाके अबिये में 2 मुतहारिब कबाइल के दरमियान झड़पों के नतीजे में 26 अफराद हलाक हो गए हैं। एशियन गेम्स वुमेन क्रिकेट मुकाबले का तीसरा क्वार्टर फाइनल जापान के शहर नशिन में मलेशिया और श्रीलंका के दरमियान जारी है। खबरें तफसील से। वज़ीर-ए-आज़म मोहम्मद शहबाज शरीफ ने मशरक़ वुस्ता में कशीदगी के बायस आलमी मंडी में पेट्रोलियम मसनूआत की कीमतों में इजाफे के पेश नज़र मुल्क भर में किफायतशारी और ईंधन की बचत मुहिम की मंजूरी दे दी है। उन्होंने ये मंजूरी किफायतशारी और तवानाई की बचत के इकदाम से मुतालिक इस्लामाबाद में इजलास की सदारत करते हुए दी। वज़ीर-ए-आज़म ने मुतालिका इदारों को किफायतशारी के इकदाम पर मौसर और फौरी अमल दरामद, गैर जरूरी सरकारी अखराजात में कमी और कौमी वसाइल के मोहतात इस्तेमाल को यकीनी बनाने की हिदायत की। उन्होंने कहा कि आलमी सतह पर तेल की कीमतों में इजाफे से दुनिया भर में महंगाई में इजाफा हुआ है। वज़ीर-ए-आज़म ने कहा कि मुआशी तौर पर कमजोर और मुतवस्सत तबके के लिए ईंधन की खरीदारी पर माली मुआवनत की फराहमी का प्रोग्राम पहले ही शुरू किया जा चुका है, जिसके तहत मोटरसाइकिलों, रिक्शों और 800 सीसी तक की गाड़ियों के लिए फी लीटर 100 रुपये माली मुआवनत फराहम की जा रही है। उन्होंने मजीद हिदायत की कि किफायतशारी के इकदाम बिला इम्तियाज नाफिज किए जाएं और सरकारी अखराजात में कमी, तवानाई और ईंधन की बचत के लिए तमाम मुमकिन इकदाम किए जाएं। इस्लामाबाद में ईंधन सब्सिडी से मुतालिक कौमी स्टेयरिंग कमेटी का इजलास मुनक्किद हुआ, जिसमें वज़ीर-ए-आज़म की खसूसी रिलीफ स्कीम के मुल्क भर में आगाज के बाद उस पर अमल दरामद का जायजा लिया गया। नायब वज़ीर-ए-आज़म इसहाक डार ने इजलास की सदारत की। कमेटी ने मुल्क भर में रजिस्ट्रेशन, टोकन के इस्तेमाल और पेट्रोल पंपों को अदायगियों से मुतालिक पेशरफ्त का जायजा लिया। इसहाक डार ने सार्फिन और पेट्रोल पंपों की शिकायत के इजाले और तकनीकी मुआवनत के लिए 24 घंटे फाल खसूसी निज़ाम कायम करने की हिदायत की। उन्होंने जोर दिया कि दुरुस्त टोकन पेश करने वाले किसी शहरी को वापस न भेजा जाए और इस सहूलत को गैर जरूरी रुकावटों के बगैर मुस्तहक अफराद तक पहुंचाया जाए। नायब वज़ीर आज़म और वज़ीर ख़ारिजा इसहाक डार ने सऊदी अरब के शहर ताइफ पर हौसियों के ड्रोन हमले पर गहरी तशवीश का इजहार किया है। अपने एक्स हैंडल पर जारी बयान में उन्होंने कहा कि हमले में एक यमनी शहरी हलाक जबकि एक सऊदी शहरी और एक पाकिस्तानी जख्मी हुए। हमले में जख्मी होने वाले पाकिस्तानी शहरी की हालत तश्वीशनाक बताई गई है। नायब वज़ीर आज़म ने कहा कि पाकिस्तान इस इश्तियाल अंगेजी की शदीद मजम्मत करता है, जिससे बेगुनाह इंसानी जानों और इलाकाई अमन व सलामती को खतरा लाहिक है। इसहाक डार ने कहा कि पाकिस्तान सऊदी अरब और उसके अवाम के साथ मुकम्मल यकजहती का इजहार करता है। पाकिस्तान और बरतानिया ने आईटी, फिनटेक, सनअतकारी और पैदावार समेत मुख्तलिफ शोबों में कारोबार और तिजारत के नए मौके तलाश करने पर इत्तेफाक किया है। ये इत्तेफाक राय वज़ीर ख़जाना मोहम्मद औरंगज़ेब और बरतानिया के वज़ीर मुमलिकत बराए तिजारत अनस सरवर के दरमियान लंदन में मुलाकात के दौरान हुआ। दोनों जानिब से दो तरफा इक़्तिसादी और तिजारती ताल्लुकात को मजीद मजबूत बनाने के लिए इन शोबों में तआवुन को वसअत देने की अहमियत पर जोर दिया गया। दोनों ममालिक के दरमियान सालाना 2.5 अरब डॉलर के मौजूदा तिजारती हजम पर इत्मीनान का इजहार करते हुए दोनों वज़रा ने तस्लीम किया कि अशिया और खिदमात की बाहमी तिजारत बढ़ाने के लिए दो तरफा सतह पर वसी इम्कानात मौजूद हैं। اس موقع پر محمد اورنگزیب نے کہا کہ پاکستان کی معیشت مستحکم ہو چکی ہے اور تیز رفتار ترقی کی جانب گامزن ہے۔ انہوں نے کہا کہ حکومت نے معاشی استحکام کے لیے بڑے پیمانے پر اصلاحات کی ہیں جن کے مثبت نتائج سامنے آئے ہیں، جبکہ نقصانات میں کمی اور معاشی کارکردگی بہتر بنانے کے لیے بھی اصلاحات کی گئی ہیں۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ سیکیورٹی فورسز نے خیبر پختونخوا میں متعدد کارروائیوں کے دوران بھارتی سرپرستی میں سرگرم فتنہ الخوارج سے تعلق رکھنے والے 10 خوارج کو ہلاک کر دیا، جبکہ اس دوران دھرتی کے 6 بہادر سپوتوں نے جامع شہادت نوش کیا۔ آئی ایس پی آر کے مطابق خوارج کی موجودگی کی اطلاع پر شمالی وزیرستان میں خفیہ اطلاعات کی بنیاد پر کارروائی کی گئی، جس کے دوران خوارج کے ٹھکانے کو مؤثر انداز میں نشانہ بنایا گیا اور شدید فائرنگ کے تبادلے کے بعد 6 خوارج کو ہلاک کر دیا گیا۔ ہنگوم میں ایک اور جھڑپ کے دوران سیکیورٹی فورسز نے بھارتی سرپرستی میں سرگرم فتنوں اور خوارج سے تعلق رکھنے والے مزید 4 خوارج کو ہلاک کر دیا۔ اس دوران گزشتہ روز سیکیورٹی فورسز کے قافلے کے قریب دیسی ساختہ بم پھٹنے سے دھرتی کے 6 بہادر سپوتوں نے اپنی جانوں کا نذرانہ پیش کرتے ہوئے جامع شہادت نوش کیا۔ کارروائیوں کے دوران ہلاک ہونے والے خوارج سے اسلحہ اور گولہ بارود بھی برامد کیا گیا۔ یہ خوارج علاقے میں دہشت گردی کی متعدد کارروائیوں میں ملوث تھے۔ اقوام متحدہ کی جنرل اسمبلی نے فلسطین کے صدر محمود عباس کو ووٹ کے ذریعے دوسری مرتبہ آئندہ ہفتے ہونے والے سالانہ سربراہ اجلاس سے ویڈیو خطاب کی اجازت دے دی ہے۔ یہ اجازت انہیں امریکہ کی جانب سے ایک مرتبہ پھر نیو یارک کے سفر کے لیے ویزا دینے سے انکار پر دی گئی ہے۔ قرارداد کے حق میں 152 اور مخالفت میں 3 ووٹ ڈالے گئے، جبکہ 4 ممالک نے رائے شماری میں حصہ نہیں لیا۔ سعودی عرب اور یمن کے حوثیوں کے درمیان تازہ سرحدی جھڑپیں ہوئی ہیں۔ حوثیوں کے زیر انتظام ٹیلی ویژن نے سعودی سرحد کے قریب بحیرہ احمر کے ساحلی علاقے میں حجہ صوبے اور طائف شہر کے اطراف میں سعودی فضائی حملوں کی اطلاع دی ہے۔ ادھر شہری دفاع کے سعودی ادارے نے کہا ہے کہ مغربی شہر طائف میں مار گرائے جانے والے ڈرون کے ملبے سے سعودی عرب میں مقیم ایک یمنی شہری ہلاک ہو گیا۔ دوسری جانب ایرانی سرکاری میڈیا نے پاسداران انقلاب کی بحریہ کے حوالے سے بتایا ہے کہ ٹوگو کے پرچم بردار ایک آئل ٹینکر میں اس وقت آگ بھڑک اٹھی جب آپ نئے ہرمز سے غیر قانونی طور پر گزرنے کی کوشش کے دوران اسے نشانہ بنایا گیا۔ سوڈان اور جنوبی سوڈان کی سرحد پر واقع ابی ایک قصبے میں 2 متحارب قبائل کے درمیان جھڑپوں کے نتیجے میں 26 افراد ہلاک جبکہ 82 زخمی ہو گئے۔ مساوی اجرت کا عالمی دن آج منایا جا رہا ہے۔ یہ دن ایک جیسے کام کے لیے مساوی اجرت کے حصول کی طویل عرصے سے جاری کوششوں کی عکاسی کرتا ہے۔ یہ دن انسانی حقوق کے لیے اقوام متحدہ کے عزم اور خواتین اور لڑکیوں سے ہر قسم کے امتیاز کے خلاف کوششوں کو مزید تقویت دیتا ہے۔ کرکٹ، ایشین گیمز ویمن کرکٹ مقابلے کا تیسرا کوارٹر فائنل جاپان کے شہر نیشین میں ملائیشیا اور سری لنکا کے درمیان جاری ہے۔ اس سے قبل سری لنکا نے ٹاس جیت کر پہلے بیٹنگ کا فیصلہ کیا۔ مقابلے کا چوتھا اور آخری کوارٹر فائنل آج اسی مقام پر جاپان اور بھارت کے درمیان کھیلا جائے گا۔ میچ صبح 10 بجے شروع ہوگا۔ محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران ملک کے بیشتر میدانی علاقوں میں موسم زیادہ تر خشک رہے گا، تاہم کشمیر اور ملحقہ پہاڑی علاقوں میں بعض مقامات پر تیز ہواؤں اور گرج چمک کے ساتھ بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت، اسلام آباد اور مظفر آباد 21 ڈگری سینٹی گریڈ، لاہور 25، کراچی 29، پشاور 23، کوئٹہ 19، گلگت 14 اور مری 13 ڈگری سینٹی گریڈ۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے محکمہ موسمیات کی پیشگوئی کے مطابق سری نگر، جموں، لے، پلوامہ، انت ناگ، شوپیاں اور بارہ مولہ میں مطلع جزوی طور پر ابرآلود رہنے اور کہیں کہیں گرج چمک کے ساتھ بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا درجہ حرارت سری نگر اور شوپیاں 13 ڈگری سینٹی گریڈ، پلوامہ اور بارہ مولہ 14، لے 4، انت ناگ 15 اور جموں 22 ڈگری سینٹی گریڈ۔ اہم خبروں کا خلاصہ آخر میں ایک بار پھر۔ وزیراعظم نے پیٹرولیم مصنوعات کی قیمتوں میں اضافے کے پیش نظر ملک بھر میں کفایت شعاری اور ایندھن کی بچت مہم کی منظوری دی ہے۔ نائب وزیراعظم نے سعودی عرب کے شہر طائف پر حوثیوں کے ڈرون حملے پر گہری تشویش کا اظہار کیا ہے۔ پاکستان اور برطانیہ نے مختلف شعبوں میں کاروبار اور تجارت کے نئے مواقع تلاش کرنے کا عزم ظاہر کیا ہے۔ خبریں ختم ہوئیں، مزید خبروں اور تجزیوں کے لیے ہماری ویب سائٹ ہے radio.gov.pk۔
2: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر، دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان۔ ٹیون ان ٹو دا ون ابو ایف ایم 101.1
3: For latest news headlines after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.

0: सेमी फाइनल्स इतवार को खेले जाएंगे।
1: कराची, लाहौर, इस्लामाबाद, पेशावर, क्वेटा, हैदराबाद, फैसलाबाद, सियालकोट, मुल्तान, बहावलपुर, सरगोधा, लाड़काना, मिट्टी, बिच्छा, खैरपुर, कोहाट, बन्नू, एबटाबाद एंड मीरपुर आजाद कश्मीर। द बिगेस्ट FM रेडियो नेटवर्क ऑफ पाकिस्तान। ट्यून इन टू द वन अबव FM 101.101.
2: For latest news headlines, after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.
3: Sunte rahiye FM 101.
4: Shukriya, aapne FM 101 tune kiya.
2: This is FM 101.
3: Sunte rahiye FM 101.
4: Shukriya, aapne FM 101 tune kiya.
2: This is FM 101.
3: सुनते रहिए FM 101.
4: शुक्रिया आपने FM 101 ट्यून किया।
2: This is FM 101.
3: सुनते रहिए FM 101.
4: आपने FM 101 ट्यून किया।
2: This is FM
5: 101. शुक्रिया आपने FM 101 ट्यून किया। शुक्रिया आपने FM 101 ट्यून किया।
6: आइए सामेईन अब समात फरमाएं प्रोग्राम राह खुदा। मुकर्रर हैं साहबजादा डॉक्टर सैयद शहजाद हुसैन। ये प्रोग्राम रोजाना 3:05 पर नशर किया जाता है।
7: आज हम बयान करेंगे पारा है सातवां और सूरह अनाम है। औज़ु बिल्लाहि मिनश शैतान रजीम, बिस्मिल्लाह रहमान रहीम। कद नालम अन्नहु ला यहज़ुनुका अल्लज़ी यकूलूना फइन्नहुम ला युकज़्ज़िबूनका वलाकिन्नज़ ज़ालिमीना बिआयातिल्लाहि यजहदून। सदक अल्लाह। तर्जमा पेश खिदमत है। कद यकीनन यानी कद नालम यकीनन हमें मालूम है क्या कि आपको रंज देती है। क्या बात रंज देती है? यकूलूना वो जो बात ये कह रहे हैं। फाइनम ला युकज़्ज़िबूना का तो वो तुमको नहीं झुटला रहे बल्कि जालिम अल्लाह की आयतों से इनकार करते हैं। हाँ युकज़्ज़िबूना का वला किन ज़ालिमीना बे आयातिल्लाह यजदून। वो या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम असल में वो आपको नहीं झुटला रहे, वो हमारे कुरान मजीद की आयतों को झुटला रहे हैं। आप गम ना कीजिए, आपको ये बात गम देती है। तो इस आयत से भी पता लगता है आका इनामदार सल्लल्लाहु अलैहि वसल्लम की शान और आपका नाराज़ होना, आपका खफा होना, आपका उदास होना अल्लाह को किस कदर गरा गुजरता है कि उनकी उदासी को अल्लाह ने देखा कि मेरे महबूब उदास हो गए इस बात पर कि वो झुटला रहे हैं उनको। तो इस आसमान से वही उत भेजी और इरशाद फरमाया यानी अपने हबीब की नात पढ़ दी अल्लाह ने। क्या इरशाद फरमाया कि आप क्यों गमजदा होते हैं? ये आपको नहीं इनकार कर रहे, ये मुझे इनकार कर रहे हैं। खुद अल्लाह आगे आ गया, ये तो मेरी आयतों का इनकार कर रहे हैं। या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम आपको कब कोई झुटला रहा है? इन्होंने आपकी नहीं बेदबी की, ये मेरी बेदबी है। हाँ साफ तौर पर जाहिर है आपका तकर्रब इल्लल्लाह मालूम होता है। ये जब शान नज़ूल हुई है ना तो हर एक जो आयत आई है किसी न किसी वजह से वाक़या होता था उसके साथ, अल्लाह ताला फौरन उसी वक़्त रहनुमाई फरमाता था। کیونکہ قرآن پاک اتر رہا تھا اس وقت کہ اخنس بن ابن قیس نے ابو جہل کا جو بڑا دوست تھا, ایک بار اخنس کی ملاقات ابو جہل سے تنہائی میں ہوئی. اخنس بولا کہ ابو الحکم, یہ ابو جہل کا لقب تھا کیونکہ وہ پی ایچ ڈی تھا اس دور کا, تو کہا یہ تنہائی کی جگہ ہے, میری تیری بات کی کسی کو خبر نہیں ہوگی, تو سچ بول دے. کہا محمد صلی اللہ علیہ وسلم جو اللہ کے سچے رسول ہیں یا نہیں؟ تو ابو جہل نے کہا اللہ کی قسم محمد صلی اللہ علیہ وسلم بے شک سچے ہیں, کبھی کوئی جنہوں نے آج تک جھوٹ بولا ہی نہیں, ان کی زبان پر ہی نہیں آیا. یہ ابو جہل نے اقرار کیا تنہائی میں. تو اور یہ کسی کی اولاد میں سے, ان کے خاندان میں تمام بزرگیاں پہلے ہی ہیں, بیت اللہ کے بانی چلے ہیں, پانی پلانے والے, خانہ کعبہ کے صاحب وغیرہ یہی تو ہیں. اب نبوت بھی انہی میں پہنچے جا رہی ہے, تو باقی قریشیوں کے لیے کون سی عزت باقی رہ گئی ہے؟ اس پر یہ آیت کریمہ اتری. ترمذی کے اندر آیت کہ حضرت علی شیر خدا رضی اللہ تعالیٰ سے روایت کی کہ ایک بار ابو جہل نے حضور صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہو کر عرض کیا کہ ہم آپ کی تکذیب نہیں کرتے, ہم تو اس کتاب کو جھوٹا کہتے ہیں. اس پر یہ آیت اتری. تو اس آیت سے حضور صلی اللہ علیہ وسلم کی عظمت شان چند طرح ثابت ہوتی ہے. تو اس طرح کے حضور صلی اللہ علیہ وسلم رب تعالیٰ کے ایسے محبوب ہیں کہ اگر کسی کی بات سے دل مبارک کو رنج پہنچ جائے تو اللہ تعالیٰ دل کی تسکین, کفار تو اذا پہنچا دیں مگر رب پاک تسلی دیتا ہے. کفار بولتے تھے کہ آپ رسول نہیں ہیں, اس لیے خاطر اقدس پر ملال گزرتا تھا. تو کس انداز سے فرمایا کہ پیارے یہ تو ہم کو نہیں جھٹلا رہے, یہ تو ہم کو اور ہماری آیتوں کو جھٹلا رہے ہیں, تم کیوں رنج کرتے ہو؟ اور دوسرے اس طرح کے حضور صلی اللہ علیہ وسلم ایسی پاک اور ستھری زندگی شریف ہے آپ کی کہ دوست تو دوست دشمن بھی مانتے تھے کہ یہ صادق ہیں, یہ امین ہیں, یہ سچے ہیں. اگر دنیا میں کوئی ایسی ہستی گزری کہ جس نے کبھی خوش طبعی میں بھول کر بھی جھوٹ نہ بولا, وہ ہستی پاک صاحب لولاک صلی اللہ علیہ وسلم ہے. انسان تو ہم وطن یہ لوگ اور خاص کر لڑکپن دوست اس کی اندرونی بیرونی زندگی میں واقف ہوتے ہیں, غیروں میں پہنچ کر کوئی ایسی کیسے ہی پاک دامن مگر اپنوں میں مشکل مقبول ہوتا ہے. حضور صلی اللہ علیہ وسلم کی وہ ذات کریم ہے, وہ ذات عالی ہے کہ جب دعوی نبوت فرمایا تو سب سے پہلے لڑکپن کا ساتھی سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ, انہوں نے ایمان قبول کیا. اور شریک زندگی خدیجہ الکبریٰ جو 24 گھنٹے دیکھتی تھیں قریب, اور اسی طرح حضرت علی شیر خدا بچوں میں سب سے پہلے, یعنی جو قریب کے لوگ تھے جنہوں نے شب و روز دن رات صبح دوپہر شام آقا کی تمام حیات طیبہ کا مشاہدہ کیا ہوا تھا, ان کو دیکھا ہوا تھا سفر میں ہجر میں اور سب معاملات میں ساتھ ہوتے تھے, انہوں نے آقا کو جیسا اندر پایا ایسا باہر پایا, تو وہ فوراً ایمان لے آئے. وآخر دعوانا ان الحمد للہ رب العالمین والصلاۃ والسلام علی خاتم النبیین.
8: اور مسلمانوں, نماز صحیح وقت پر ادا کرو, اس میں اللہ تعالیٰ نے روحانی اور جسمانی شفا رکھی ہے, اور دیکھو آپ اس میں فرقے نہ بنا لینا جیسے دوسری قوموں نے بنائے اور وہ تباہ ہو گئیں. اللہ تعالیٰ نے تمہارا نام قرآن مجید میں مسلمان رکھا ہے.
6: ابھی آپ سماعت فرما رہے تھے قرآن مجید و فرقان حمید سے آیات مبارکہ کا ترجمہ, مختصر تفسیر اور شان نزول. مقرر تھے جناب صاحبزادہ ڈاکٹر سید شہزاد حسین. یہ پروگرام روزانہ 3:05 پر نشر کیا جاتا ہے.
5: شکریہ, آپ نے FM 101 ٹیون کیا.
2: دس از FM 101. دس از FM 101.
9: Ready for non-stop hits. It's back-to-back English bangers every day from 3 p.m. to 4 p.m. only on FM 101. From the latest chart toppers to the classics you love, we have got your playlist covered. Stay logged in because the best English hits are coming your way right here on FM 101. Ready for non-stop hits. It's back-to-back English bangers every day from 3 p.m. to 4 p.m. only on FM 101. From the latest chart toppers to the classics you love, we have got your playlist covered. Stay logged in because the best English hits are coming your way right here on FM 101.

0: ऑलराइट, वेलकम बैक। एक दफ़ा फिर खुश आमदीद कहते हैं सभी सुनने वालों को। आप सुन रहे हैं द लेट नाइट शो विद फरहान खान, और मेरे साथ हैं मेरे आज के मेरे को होस्ट द वन एंड ओनली आरजे अली कुरैशी। इधर ही है ना?
1: जी जी बिल्कुल, वेलकम बैक।
0: वेलकम बैक जी। आप लोगों की कॉल्स भी आ रही हैं, थैंक यू सो मच ऑल ऑफ यू, आप सबका बहुत बहुत शुक्रिया। हर शख्स दूसरे को बदलना चाहता है और ख़ुद को कोई बदलना नहीं चाहता। क्यों नहीं बदलना चाहता यार?
1: बिल्कुल हाँ साहब, देखें दो बातें, क्योंकि मुझे ऐसा लगता है कि जो ये प्यारी सी ज़िंदगी है जो अल्लाह पाक की ज़ात में दी हुई है ना, इसमें हम लोग कभी कभार अपने बारे में डेफिनेटली सोचते हैं, लेकिन मुझे ऐसा लगता है कि ये जो दुनिया है कायम है, बड़े बड़े अच्छे लोग भी हैं इस दुनिया में, और आज भी इस दुनिया में जहाँ पर हम कहते हैं कि हर इंसान को अपनी ही सोच है, अपने बारे में ही सोचता है, अपना ही हर वक्त हम सोचते रहते हैं, तो ऐसा बिल्कुल नहीं है। ऐसे लोग भी हैं इस माशरे में जो दूसरों के बारे में भी सोचते हैं, वो लोग भी हैं, चाहे वो मिनॉरिटी में होंगे, लेकिन वो हैं ज़रूर जो दूसरों के बारे में बहुत सोचते हैं, उनके फ्यूचर के बारे में बहुत सोचते हैं। ये एक एहसास है, ये एहसास एक बहुत बड़ी नेमत भी है।
0: बिल्कुल ऐसे ही,
1: और जिस इंसान के अंदर एहसास,
0: ऐसी वैसी नेमत,
1: बिल्कुल बहुत बड़ी नेमत है ये।
0: मैं कहता हूँ कि अगर आप एहसास आप में नहीं है तो आप इंसान ही नहीं है।
1: अक्सर कहता हूँ ना, हम बाज़ लोग कहते हैं कि अगर आप किसी पे नेकी करते हैं या कोई अच्छा काम करते हैं अपनी ज़िंदगी में
0: सर,
1: तो हम साथ में ये भी सोचते हैं कि यार कोई बंदा हमें जो है उसका रिवार्ड नहीं देता, तो मैं अक्सर उन लोगों को कहता हूँ कि रिवार्ड जो होता है ना वो हमें उसी टाइम मिल जाता है। आप देखेंगे जब आप किसी पे आपको ऐसा लगे कि आपने कोई अच्छा काम किया ज़िंदगी में
0: सर,
1: या किसी की आपने हेल्प किया, मल्टी चीज़ें हो सकती हैं, तो जब आप कर जाते हो तो जो एक दिली सुकून मिलता है ना, सेटिस्फेक्शन मिलती है, जो एक एक ज़हनी सुकून मिलता है, वही सबसे बड़ा रिवार्ड होता है।
0: अच्छा, मुझे ऐसा लगता है कि सबसे सबसे बड़ी जो हमारी गलती कह लें या हमारी गलत फहमी कह लें, वो ये है कि जब हम एक्सपेक्ट करना शुरू हो जाते हैं।
1: यस,
0: और एक्सपेक्ट ये है कि हम जब किसी के लिए कुछ कर रहे होते हैं या किसी के लिए किसी के काम आ रहे होते हैं, किसी के लिए आसानी का सबब बन रहे होते हैं, जब हम ये सोचना शुरू कर जाते हैं कि यार इसके मैं काम आ रहा हूँ तो कल को ये भी मेरे काम आएगा,
1: तो इसका भी फर्ज है ऐसे करें,
0: और यानी कि वो भी, या फिर हम ये सोचने लग जाते हैं कि यार मैं तो उसके बड़े काम आए, यार मैं तो बड़ा बड़ा मेरे भाई बड़े एहसानात ने,
1: मैं तो बड़ा अच्छा था इसके
0: मैं तो ज़बरदस्त था, जब मैं आ जाती है ना सर
1: जी जी,
0: फिर काम ख़राब हो जाता है। और वैसे अल्लाह ताला ने अगर आपको तौफीक दी
1: जी जी,
0: आपको इख्तियार दिया, आपको असबाब दिए, आप मुसब्बिब बने या किसी के लिए किसी के काम आने के लिए, तो ये आपकी खुशकिस्मती है कि अल्लाह ताला ने आपको चुना किसी के काम आने के लिए, तो ये कोई बड़ी बात नहीं है। जब हम एक्सपेक्ट करना शुरू हो जाते हैं ना कि यार ठीक है, नेचुरली इंसान है, कहीं ना कहीं उसको ये ख्याल ज़रूर आता है, लेकिन सर जब ये ख्याल आता है ना, ये बड़ा काम ख़राब करता है।
1: बिल्कुल, जो आपने किया होता है अच्छा काम वो भी ख़राब होता है।
0: बात ये है कि वो काम तो कुछ भी है सर, वो तो आपने अल्लाह की रजा के लिए करना है सब चीज़ें।
1: जी जी बिल्कुल।
0: अच्छा जी, मुझे पता चला है आज बर्थडे है किसी की।
1: जी है? हमारे एक बहुत अच्छे वहाँ पे सियालकोट में प्रेजेंटर हैं, सिकंदर गोरी साहब।
0: अच्छा,
1: तो
0: कहाँ पे?
1: सियालकोट में, FM
0: सिकंदर गोरी। वाह, इट्स अ बहुत मेलोडियस आवाज, बहुत खूबसूरत आवाज़। आज सिकंदर गोरी की आज सालगिरह जी, और हमारी तरफ से रेडियो पाकिस्तान FM 101 के सभी सुनने वालों की तरफ से आरजे सिकंदर गौरी को बहुत बहुत सालगिरह मुबारक कहते हैं, एंड वेरी हैप्पी बर्थडे टू यू। सिकंदर इज़ वन ऑफ द ब्यूटीफुल एंड फाइनेस्ट आरजे, बहुत
1: yes.
0: खूबसूरत, बहुत मीठा आरजे, बड़ा प्यारा बोलने वाला और बहुत खूबसूरत इंसान। सो विश यू ऑल द बेस्ट सिकंदर, अल्लाह ताला आपकी ज़िंदगी में ढेरों खुशियाँ अता फरमाए और आपको सेहत और आफियत वाली ज़िंदगी दे, एंड वेरी हैप्पी बर्थडे टू यू फ्रॉम द इंटायर रेडियो पाकिस्तान FM 101 लाहौर, बल्कि पूरे पाकिस्तान की जानिब से आपको बहुत बहुत सालगिरह मुबारक, जीते रहें, सलामत रहें, एंड हैव अ ब्यूटीफुल डे। सो जनाब, जिन जिन और दोस्तों की भी सालगिरह सर, उनको भी बहुत बहुत सालगिरह मुबारक हो।
1: होगी उनकी, होगी।
0: अच्छा, आपको भी सालगिरह मुबारक एडवांस में कह देते हैं सर।
1: जी जी, मुझे आप कर देंगे, अब आपके
0: एडवांस में कर देते हैं सर।
1: जी,
0: इकट्ठी को 8-10 साल की विशेष कर देते हैं।
1: बिल्कुल सही।
0: और एक बंदा स्टूडियो में दाखिल हुआ सर, उसकी जो एंट्री है ना, मुझे पाकिस्तान के पुराने जो है ना वो याद आ गए, और अपना मोबाइल ऑन करके आ रहा स्टूडियो में, जिंदाबाद। جناب زیدی صاحب بہت بہت شکریہ آپ کی انٹری کا. دیکھیے انٹری کا نام لیا میں ساتھ ہی انٹری دکھا دی ہے,
1: واپس بھی چلے.
0: اس نے بتایا کہ میں ایسے انٹر ہوتا ہوں, جب میں آتا ہوں تو جب میں آتا ہوں تو شور مچ جاتا ہے, میرے آنے سے جناب چیزیں پھڑک جاتی ہیں. آپ کی اجازت ہو تو ایک کالر لے لیں.
1: بالکل کیوں نہیں.
0: السلام علیکم.
2: وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
0: سر کیسے ہیں آپ؟ ٹھیک ہیں, خیریت سے.
2: تمہارا نام لکھا ہے فرحان
0: جی.
1: ہاں سر, یہ میری ہارٹ بیٹ دیکھ رہا
2: ہے. تمہارا نام لکھا ہے فرحان اور میری ہاتھ دھڑکن میں تم ہی ہو فرحان.
1: او مائی
0: گاڈ. اور یہ شعر انہوں نے کوئی 200 بندوں کو سنایا.
1: اچھا, یہ کون ہے؟
0: نام بدل لیتے ہیں.
2: ویلکم, بسم اللہ, جی ہے تو بخیر اب لے.
1: او یہ چیز
2: چوتھے گیر پہ ہیں جناب علی کریچی صاحب کو ویلکم کہتے ہیں.
1: تھینک یو ویری مچ, جزاک اللہ کا بہت بہت شکریہ.
2: آپ کے آگے ہیں علی کریچی صاحب.
0: جی جی, آر جے علی قریشی. جی
2: تو مبارکباد پیش کرتے ہیں اور خوبصورت آواز کے مالک ہیں. مجھے بہت اچھی لگی آپ کی آواز اور بولنا آپ کا, بڑا بہت خوبصورت.
1: تھینک یو سو مچ, تھینک یو سو مچ.
2: سارے محترم, میں بیمار ہوں, لمبی بات نہیں کرنا چاہتا, میں اپنی عادی لگوانا چاہتا.
0: اللہ کو صحت لگ گیا
2: جی, کو قبول کر لینا.
0: قبول ہوگی سر, قبول قبول.
2: اور میں سارے محترم دو بندوں کو سلام دینا چاہتا ہوں اگر آپ کی اجازت.
0: آپ بیمار ہیں, زیادہ مت بولیں.
2: نہیں, میں ریڈیو کا بندہ ہوں نا, تو اس لیے میں لوگوں کو سلام دیتا ہوں. چلو محبت بڑھتی ہے نا.
0: اچھا,
2: اجازت.
0: جی جی جی, جلدی سے.
2: جی
0: جی جی, ضرور سر, ضرور ضرور.
2: بہت شکریہ, بہت شکریہ سر. مجھے ڈر بھی لگتا ہے نا آپ سے کہ یہ نہ ہو کہ کوئی ایسی بات.
0: نہیں نہیں, آپ
2: میرے استاد ہیں نا, تو مجھے ڈر لگتا. آج یہ ڈاک سے اور آپ سے مجھے بہت ڈر.
0: اچھا, نہیں نہیں, ان سے تو ڈرے, میرے سے نہ ڈرے بھائی. ہے
2: تو میں ڈر رہا ہوں. میں اچھا پچ میں اس لیے گیا ہوں کہ میرے مہمان جو آئے ہوئے ہیں ان کی وجہ سے.
0: نہیں نہیں, نام لے رہے تھے آپ کوئی.
2: جی نا, بڑا شکریہ, بڑی مہربانی. سب سے پہلے استاد محترم میں سلام پیش کرتا ہوں. شاید انصاری صاحب ہیں حیدرآباد سے, انہیں سلام پیش کرنا چاہتا ہوں. اس کے علاوہ پروین آپ ہی کراچی سے آتی ہیں, انہیں بھی سلام پیش کرتا ہوں. ایک ایک آپ کے بڑے اچھے کالر ہیں جی, بہت ہی جٹ صاحب, ان کو بھی سلام پیش کرتا ہوں. تو میں ان کو بتا دوں کہ میرا نام ہے اشتیاق ملک اور گجر خان سے میرا تعلق ہے.
0: جی
2: ریاست اینڈ رائٹر ہوں. اس کے علاوہ میری بیٹی ہے, 101 کی بیٹی کمانڈر فدف رانی کو سلام اور تمام سماعت.
0: اوکے سر, بہت شکریہ, تھینک یو. آپ کا
2: پاکستان زندہ باد. فرحان خان زندہ باد.
0: زندہ باد جی, تھینک یو. ارے جناب, تھینک یو سو مچ, بہت بہت شکریہ اشتیاق صاحب. آپ بیمار ہیں اور آپ, اللہ آپ کو صحت دے. عظمیٰ اجاز ہمیں سن رہے ہیں اس وقت, اور تھینک یو سو مچ. نذیر ہمارے ساتھ ہیں میسیجز پہ, آپ کی اجازت سے.
1: جی جی.
0: اچھا جی, ہیرا ہمیں سن رہے ہیں اس وقت, تھینک یو سو مچ ہیرا, آپ کا بہت شکریہ. ٹاپک بہت اچھے لوگوں کے لیے بنا ہے یہ ٹاپک, ہم اچھے نہیں مزاج صرف. آلرائٹ, چلیں ٹھیک ہے, بہت شکریہ آپ کا شو میں شامل ہونے کا, اور آپ کے میسیج کا بھی بہت بہت شکریہ. اور اس کے ساتھ ساتھ صدف, تھینک یو سو مچ, آپ کے میسیج کا بھی بہت بہت شکریہ پروگرام میں شامل ہونے کا. اور کون ہے ہمارے ساتھ؟ ہیرا, تھینک یو سو مچ. حمد اللہ ملک خیل ہمیں سن رہے ہیں, تھینک یو سو مچ. گل یاسین ناز ہمارے ساتھ ہیں, تھینک یو سو مچ. اور اس کے ساتھ ساتھ عظمیٰ اعجاز ہمیں سن رہی ہے, تھینک یو سو مچ آل آف یو. آپ تمام دوستوں کا بہت بہت شکریہ پروگرام میں شامل ہونے کا, آپ کے میسیجز کا, آپ کے پیغامات کا, آپ کی محبتوں کا بہت بہت شکریہ. السلام علیکم.
3: وعلیکم السلام فرحان بھائی, کیا حال ہیں؟
0: اللہ کا شکر بالکل ٹھیک ٹھاک, آپ بتائیے.
3: اور آپ کے جو مہمان ہیں علی قریشی بھائی, ان کو بھی السلام علیکم.
1: وعلیکم السلام,
3: آپ ٹھیک ہیں؟
1: الحمدللہ, آپ کی
0: بہتر ہیں پہلے سے.
3: فرحان بھائی کا مجھے پتا چل گیا وہ ٹھیک
0: ہے, یعنی یہ بھی بہت بہتر ہیں پہلے سے.
3: ماشاء اللہ, ان کا گلا خراب تھا تو میں ان کے گلے
1: سے پوچھ لیا. ہیومر جو ہے نا, اچھی بات نہیں ہے. تو بس خان صاحب کے پاس آئے, آپ دیکھیں
0: صرف گلا ہی خراب ہے
1: جی,
0: آپ کو کیا لگا ہے دماغ بھی خراب.
3: تو میں فرحان بھائی آپ سے کہوں گی, آپ مہمان کو بھی بولنے دینا, وہ
1: آج سوال ہی نہیں پیدا ہوتا.
0: اصل میں نا ان کا گلا خراب ہے اور ڈاکٹر نے کہا زیادہ بات نہیں.
1: ہاں سر, مجھے اجازت دیں.
3: نہیں ڈاکٹر یہی کہتے ہیں کہ چپ رہا کرے, ڈاکٹر کہتے ہیں بولا کرے تاکہ گلا صاف ہو.
0: گلا صاف ہو,
1: آرجیس کے ایک ٹرم ہے جو مجھے ایسا لگتا ہے کہ جب وہ پروگرام کرنے کے لیے آتے ہیں نا, گلا خراب ہی ہو تو وہ بول لیتے ہیں, کیونکہ وہ آتے بولنے کے لیے.
3: آرجی ایسے ہوتے ہیں جن سے آرجی سے محبت ہوتی ہے, ان کی گلا خراب بھی ہونا تو بھی ان کی آواز خوبصورت.
1: بالکل ایسی ہے, بالکل ایسی ہے.
0: अच्छा क्या बात है
3: जी बिल्कुल नहीं आप भी बहुत अच्छे आते हैं आप
1: फरहान भाई मैं बोलूं क्या ना बोलूं
0: बोलो बोलो
1: जी आप बोले जी
3: और मैं आपसे टॉपिक में वही ये बात करूंगी कि इंसान की तब्दीली जरूरी होती है इंसान अच्छा। अगर किसी के आने से भी चेंज हो जाता है खुद को भी इंसान चेंज करना चाहिए खुद को भी इंसान को चेंज करना चाहिए
0: कैसे करें चेंज कैसे चेंज करें क्या करें
3: क्योंकि तब्दीली के बगैर तो कुछ भी नहीं अगर इंसान की रोजाना की जिंदगी में एक ही रूटीन चलती रहे तो उससे मजा नहीं जिंदगी का आता इंसान की जिंदगी में काफी कुछ सीखने को भी मिलता है कुछ सीख पाता है कुछ समझ पाता है उसे समझ आ जाती है कि इंसान को अगले से मतलब मुझसे क्या मतलब फीलिंग सकता है
0: रिंचा आपने आज क्या सीखा कौन सी नई बात सीखी कुछ बताए ना
3: मैंने अपनी जिंदगी में क्या सीखा
0: आज क्या सीखा आपने कुछ नया
3: मैंने क्या नया सीखा है मैंने अपने लाइफ में बहुत कुछ चेंज किया है दूसरों की खातिर कुछ अपने मैंने मतलब ये कि जिस बात से लोगों को तकलीफ होती थी यानी जो वो समझते थे कि तुम रिमशा ऐसी हो तो मैंने अच्छा। अपने को काफी चेंज किया अपने ऊपर मैंने बहुत सा काम किया मैं दूसरों के ऊपर ज्यादा वो नहीं करती
0: अच्छा क्या बात
3: को चेंज करना चाहिए क्योंकि इंसान की जिंदगी ऐसी चलती है वो नई नई चीजें सीखते हैं आगे आगे बढ़ना चाहिए इंसान
1: बिल्कुल ऐसे जितना जितना फ्लेक्सिबल होते जाएगा ना इंसान उतना ही कामयाब होगा
3: बिल्कुल ऐसा ही है बिल्कुल आगे इंसान को आगे बढ़ने के लिए अपने लाइफ में तब्दीली जरूरी होती है
1: ठीक है
0: बहुत शुक्रिया रिंचा
3: नहीं ये होता है ना
0: नहीं आप पे नहीं मैं हंस रहा मैं ये अली साहब पे हंस रहा हूँ कि माशाल्लाह ऐसा लग रहा है कि घर के बेडरूम में बैठे हुए हैं आराम से बड़े सुकून से
3: नहीं
0: आपकी बात तो मैंने सुनी नहीं क्या कहा आपने
1: नहीं नहीं सुनी आपकी बात उन्होंने कहा कि मैंने अपने आप को बहुत चेंज किया लोगों ने मतलब डेफिनेटली चेंज करना पड़ता
3: मुझे भी बहुत कुछ लोगों ने बोला है बहुत कुछ कहा है बहुत ताने मैंने भी किए सुने हैं लोगों
0: अच्छा?
3: के इन अपने ऊपर काम करना चाहिए हर इंसान को अपने अंदर भी देखना चाहिए कि हमें क्या खराब
1: देखिए रिक्शा
3: दूसरों पर नहीं थोपना चाहिए
1: बात यह कि किसी को समझाने से बहुत बेहतर है कि हम अपने आप को समझाएं किसी को बताने से किसी को ठीक करने से बहुत बेहतर है हम अपने आप को ठीक करें पहले जब हम अच्छा इम्पैक्ट छोड़ेंगे सोसाइटी में फैमिली में दोस्तों में अहबाब में तो डेफिनेटली हम जो कुछ भी करते हैं ना जिंदगी में हमारी हिस्ट्री बन रही होती है तो मुझे ऐसा लगता है कि कहीं ना कहीं हम अपनी जिंदगी जिस तरह से गुजार रहे होते हैं ना वो हमारी एक हिस्ट्री बन रही होती है वो बाद में पता चलता है अगर हमने अच्छा किया होगा हमें अच्छा सिला मिलेगा और वो हंसा भी कह के वक्त करता है परवरिश बरसों हादसा एकदम से नहीं होता
3: बिल्कुल अगर ऐसा हमें ऐसा सोचना चाहिए कि अगर कोई हमारे साथ बुरा करता है ना तो हमें सब्र कर लेना चाहिए सब्र का फल बहुत मीठा होता है ये नहीं करना चाहिए कि अगर उसने बुरा किया हम भी उसके साथ जो है नहीं सब्र का फल मैंने अपने लाइफ में मैंने बहुत सब्र किया फल पाया है
0: क्या पाया आपने सब्र का फल
1: अब ये बड़े कॉल कर रही है हमें
0: अच्छा इतने सबर से सबर
1: है देखिए कॉल तो आसानी से नहीं होती
0: ना फल
3: इन्होंने
0: कैसा होता है सबर का फल
1: मीठा कह रही
3: है सबर का फल थोड़ा मीठा होता है थोड़ा मीठा यानी मुझे जिस तरह का लाइफ पार्टनर चाहिए था मैंने सबर करके वैसा पाया
0: माशाल्लाह माशाल्लाह
3: और मुझसे अल्लाह ने मुझे उससे भर के अता फरमाया अल्हम्दुलिल्लाह
0: जबरदस्त अल्लाह ताला आपको खुश रखे इसी तरह लाइफ में खुश रहें और हंसती रहें मुस्कुराती रहें और बादाम खाती रहें
3: बिल्कुल
0: याद हो गया याद हो गए देखने मैंने बदल लिया है चलें
3: जो हाँ शायद वो भैया होंगे ना आपके पास उन्होंने बादाम खिलाए होंगे आपको
0: हाँ इन्होंने बादाम खिलाए हैं मुझे वो वाले वो कौन से काठे बादाम
3: कौन से वाले
0: काठे बादाम चलो रिमशा थैंक यू सो मच
3: खुश रहो सुनने वालों को आज लाभ कमीशन कैप्टन कलाइटन को मेरा बहुत नाम बहुत ज्यादा क्या लगेगा
1: अल्लाह
0: और जनाब बीवी कहती है कि शोहर को बदलना चाहिए और शोहर कहता है बीवी को समझना चाहिए वालदैन कहते हैं कि बच्चे को बदलना चाहिए और बच्चे कहते हैं कि वालदैन को अपडेट होना चाहिए और दोस्त कहता है यार तुम पहले जैसे नहीं रहे और हम कहते हैं कि भाई पहले तुम भी इतने फजूल नहीं थे अच्छा जनाब और मैं चाह रहा
1: हूँ
0: है ना ऐसे ही है असल मसला ये है कि सबके पास दूसरों के बदलने का मुकम्मल प्लान है आपको पता है भाई
1: जी जी
0: और बस अपने आप को बदलने की बारी आए तो
1: देखिए मैंने बात ही पहले तो कर दी हंसा बात के जी अपने आप को ही आपने ठीक करना अल्टीमेटली अगर हमारे मिजाज जो है वो हम सबके ऊपर अपने मिजाज जो है ना اس کو منوا لے تو اچھی بات نہیں ہوگی ویسے بھی, اور کوئی ایسے بھی ہوتے ہیں بندے وہ نہیں مانتے. ہمارا مائنڈ سیٹ ہوتا ہے ہم نے فلاں کو بھی منوایا فلاں کو بھی منوایا, ہم بھی مینٹلی تیار ہو گئے ہوتے ہیں نا کہ مطلب ہر بندہ ہماری بات سنے گا, تو وہاں پہ کہیں نہ کہیں خرابی ہوتی ہے.
0: بالکل ایسے جی, بالکل خرابی ہوتی ہے. اور ایک کالر لے لیتے ہیں پھر اس کے بعد. جی جی. ایک ٹریک کی ریکویسٹ ہمارے ایک دوست انہوں نے کی تھی رضوان جانی کی آواز. جی السلام علیکم.
1: وعلیکم
0: السلام. اور جناب 04-111-0011 از دا ڈارلنگ نمبر جس پہ آپ لوگ ہمیں کال کر رہے ہیں. ریڈیو پاکستان ایف ایم 101 کے لاہور اسٹوڈیو سے میں ہوں آپ کے ساتھ آپ کا میزبان فرحان خان. شب کے 12 بجے تک آپ کا ہمارا ساتھ رہتا ہے. 101 انٹرنیشنل کی اس ٹرانسمیشن کو پاکستان بھر میں سنا جاتا ہے, جہاں جہاں ہمارے سننے والے اس وقت ہمیں سن رہے ہیں. سب کو ایک دفعہ پھر دل کی گہرائیوں سے خوش آمدید کہتے ہیں. آر جے علی قریشی آج ہمارے ساتھ ہیں. اور علی بھائی مجھے ایسا لگتا ہے کہ زندگی میں اللہ تعالیٰ کی بے شمار نعمتیں ہیں,
1: بے شک
0: عنایات ہیں, کرم ہیں.
1: الحمدللہ
0: صحت ہے نا, یہ بہت بڑی نعمت ہے,
1: بہت بڑی.
0: اور اس کا احساس آپ کو تب ہوتا ہے کہ جب آپ ایک ایسی جگہ پہ ہوتے ہیں جہاں پہ آپ کے ارد گرد لوگ جو ہے نا وہ تکلیف میں ہوتے ہیں, کرب میں ہوتے ہیں, جس کو ہم ہسپتال کہتے ہیں. ہاسپٹل میں جب آپ وقت گزار رہے ہوتے ہیں کسی پیشنٹ کے ساتھ, ہوں جس طرح آپ کو ایک ایمرجنسی کی وجہ سے اپنے والدہ کے ساتھ وقت گزارنا پڑا, اللہ ان کو صحت تندرستی دے, زندگی دے, شفا کاملہ عطا فرمائے. اس وقت بندے کو احساس ہوتا ہے کہ یار ہم کتنے بے بس ہیں,
1: بالکل
0: ہمارے اختیار میں کچھ بھی نہیں ہے. ہم کتنے بڑے بڑے دعوے کرتے ہیں, کتنی بڑی بڑی باتیں کرتے ہیں, کتنی مطلب ہم دنیا فتح کرنے کی باتیں کرتے ہیں, لیکن جب ایک چھوٹی سی تکلیف یا تھوڑی سی زیادہ کرب والی تکلیف میں مبتلا ہوتے ہیں, اور جب ہم ایک بستر پہ لیٹے ہوتے ہیں یا ہمارا کوئی پیارا بستر پہ لیٹا ہوتا ہے اور ہم اس کے پاس اس کی عیادت کے لیے یا اس کی ٹیک کیئر کے لیے وہاں پہ ہوتے ہیں, ہمارا کنیکشن اپنے رب کے ساتھ کتنا اسٹرانگ ہوتا ہے اس لمحات,
1: پل پل کا, پل پل
0: ہم ہر پل اپنے رب سے التجا دعا کر رہے ہوتے ہیں, اپنے پیارے کی صحت کے لیے بھی اور جو جتنے پیارے ارد گرد بستروں پہ لیٹے ہوتے ہیں ان کی صحت کے لیے بھی دعا کرتے ہیں. مجھے ایسے لگتا ہے کہ یہ تو وہ کہتے ہیں جس تن لاگے تو اس تن جانے, کہ جس تن لگتی ہے تو تب احساس ہوتا ہے کہ یار میرا پیارا بیمار ہے, اللہ اس کو صحت دے, یا جتنے بھی بیمار ہیں اللہ ان کو صحت تندرستی دے, اللہ عافیت والی زندگی دے. اچھا یہ وہ مومنٹ ہوتے ہیں علی بھائی, میں آپ سے بات کروں میرے خیال
1: جی جی جی جی
0: آپ میرے ساتھ ہیں.
1: جی جی میں آپ کے ساتھ ہوں.
0: یہ وہ مومنٹس ہوتے ہیں کہ جس میں آپ یقین کریں کہ ہمیں تب احساس ہوتا ہے کہ یار ہم کتنے بلیسڈ ہیں, اللہ نے اتنی خوبصورت نعمت صحت عطا کی, اور اس صحت کا خیال رکھنا بھی ہماری ذمہ داری ہے,
1: بالکل
0: ہمارا فرض ہے.
1: بالکل
0: کہ اللہ نے جو صحت دی ہے, جو زندگی دی ہے, اس کا خیال رکھنا.
1: جی جی.
0: اور اس کا خیال ہم تبھی رکھ سکتے ہیں جب ہم اپنے لائف سٹائل کو بہتر کر سکتے ہیں, اپنا لائف سٹائل اچھا کر سکتے ہیں, اپنی صحت کا نیوز سپرے کی جانے.
1: جی جی جی جی.
4: اسکیم کے تحت کوئی بھی اہل مستحق شخص ریلیف سے محروم نہیں رہے گا. فوج کے شعبہ تعلقات عامہ کے ڈائریکٹر جنرل نے کہا ہے کہ پاکستان سعودی عرب کی خود مختاری کے دفاع کے لیے کسی بھی حد تک جائے گا. اسکیم کے تحت کوئی بھی اہل مستحق شخص ریلیف سے محروم نہیں رہے گا. فوج کے شعبہ تعلقات عامہ کے ڈائریکٹر جنرل نے کہا ہے کہ پاکستان سعودی

0: mí me da la gana.
1: Maicon.
0: Ajá, sale Maicon.
1: Ah, pele patati aquí sí veces.
2: Pele patati no pero fayda kya.
0: Chale.
1: Chale main koshish karta hu.
2: Kare.
0: Itne masoom bhai hain Nishan.
2: Ha waqai.
1: Mujhse pehli se muhabbat mere mehboob nama.
0: Aaye aaye.
2: Wah wah.
1: Mujhse pehli سی محبت میری محبوب نامہ مجھ سے پہلی سی محبت میرے محبوب نامہ مجھ سے پہلی سی محبت میرے محبوب نہ مانگ مجھ سے پہلی سے محبت میرے محبوب نہ مانگ میں نے سمجھا تھا کہ تو ہے تو درخشاں ہے حیات تیرا غم ہے تو غم دہر کا جھگڑا کیا ہے تیری صورت سے ہے عالم میں بہاروں کو سبات تیری آنکھوں کے سوا دنیا میں رکھا کیا ہے تیری آنکھوں کے سوا دنیا میں رکھا کیا ہے تو جو مل جائے تو تقدیر نگوں ہو جائے یوں نہ تھا میں نے فقط چاہت یوں ہو جائے ہاں مجھ سے پہلی سی محبت میرے محبوب نہ مانگ انگنت سیدیوں کی تاریخ بہیمان تلسم ریشم و اطلس کم خواب میں بنوائے ہوئے جاؤ بجا بکتے ہوئے کوچاؤ بازار میں جسم خاک میں لتڑے ہوئے خون میں نہلائے ہوئے لوٹ جاتی ہے ادھر کو بھی نظر کیا کیجے اب بھی دلکش ہے تیرا حسن مگر کیا کیجے اب بھی دلکش ہے تیرا حسن مگر کیا کیجے اور بھی دکھ ہے زمانے میں محبت کے سوا راحتیں اور بھی ہے وصل کی راحت کے سوا مجھ سے پہلی سی محبت میرے محبوب نہ مانگ
2: بھائی کیا کہنے یار کیا کہنے بھائی مصطفی حیدر سلامت رہیں یار سلامت رہیں آپ سلامت رہیں اور حاصل کلام جو اس میں ایک جملہ ہے کہ تیری آنکھوں کے سوا اس دنیا میں رکھا کیا ہے تیری آنکھوں کے سوا اس دنیا میں رکھا
1: وہ اگر مسعود صاحب کہتے ہیں کہ تیری آنکھیں بھی کہاں مجھ کو دکھائی دیتی میری اینک کے سوا دنیا میں رکھا کیا ہے اینک جو ہے نا وہ محبت کی اینک ہے احساس کی اینک ہے آپ وہ پہن کے کسی بھی انسان کو دیکھیں گے وہ آپ کو اچھا لگے گا یا آپ کو برا لگے گا اس طرح خرم بھائی ہمیں اچھے لگتے ہیں آپ اچھے لگتے ہیں
2: اسی زمین پر وہ ہے نا وہ محبت کرنے والے کم نہ ہوں گے تیری محفل میں لیکن ہم نہ ہوں گے تو اسی میں یہ بڑا مزے کا مصرع ہے کہ اگر تو اتفاقاً کہیں مل بھی جائے تو صدمے تیری فرصت کے فرقت کے کم نہ ہوں گے
1: آئے آئے
2: اور وہ کہتا ہے کہ تو ملا ہے تو یہ احساس ہوا ہے مجھ کو तू मिला है, ये बड़ी मतलब देखिए लिखने वाला किस मकाम पे जाके लिखता है। बाखुदा मैं कहता हूं कि आज के गाने कदमों में बैठ जाए इसके। आप जुमला सुनिए, कहता है कि तू मिला है तो ये एहसास हुआ है मुझको कि ये मेरी उम्र मोहब्बत के लिए थोड़ी है।
3: हाय हाय वाह जी वाह, वाह जी वाह, कमाल। अच्छा तो फिर सुनने वालों से सुन लें कि आपने कैसा गाया।
2: बेफिक्र हो जाए, नहीं बहुत अच्छा है, बहुत अच्छा, बेफिक्र हो जाए। हां हां ठीक है,
3: सुन लें।
1: आपको
3: नहीं दिखाना, हमने ये जाती
2: बातें दिखा दे।
3: ओके जनाब,
1: ये तो बहुत ही अच्छी बात है,
2: ठीक हो गया।
1: लेकिन उसके बाद भी
2: वन टाइम पे दिखा देना।
1: चलिए
3: ओके जी, कॉलर हमारे साथ।
4: अस्सलामुअलैकुम।
3: जी वालेकुम अस्सलाम।
4: हेलो मिस्टर केपी, क्या हाल है?
3: मैं बिल्कुल ठीक हूँ जी, आप बताइए आप कैसे हैं?
4: अल्हम्दुलिल्लाह। अब्दुल नूर हाशमी, दिवास गार्डन लाहौर से।
3: अरे हाशमी साहब, हम तो आंखों की बातें कर रहे थे।
4: निशान भाई को सलाम और हमारे मासूम से आरजे मुश्तबा हैदर भाई को।
3: बस इनका नाम आज से हमने रख लिया मासूम।
4: तो आज मुश्तबा भाई आज 3 बजे तक आपके साथ ही हैं।
3: हाँ हम इनके साथ हैं 3 बजे तक।
4: अच्छा गाया ये फैज साहब की जो नज़्म थी।
3: अच्छा
4: उससे उससे पहले आज जाने के जिम्मेदार ना करो। बहरहाल लासर भाई निशान लासर ने भी बहुत अच्छा गाया, आपने बस बेसुरा ही गाया।
3: मैं तो कह रहा था मुझसे मत गवाओ, मैं इनको कह रहा था ये बस बजद हुए थे कि आप
2: असल में आपने सुना होगा ना। जी जी मैं सुन रहा हूँ, मैं कड़ा बोला वो मैं कह रहा था आपने अक्सर सुना
4: तो
2: यार लोग सानू ही बोलन देंगे।
3: आशीन साहब सुन ले ना, वो बोलना चाह रहे हैं।
2: अच्छा वो अक्सर आपने सुना होगा जो बड़े आर्टिस्ट होते हैं ना वो बस नॉर्मल से ही जानबूझ के परफॉर्म करते हैं, तो खुर्रम भाई ने जानबूझ के ऐसा परफॉर्म किया है ताकि नजर न लगे। अब तीनों अगर अच्छा परफॉर्म करेंगे हाँ। तो फिर तो हमें मैनेजमेंट कहेगी कि आप तीनों रोज आया करें प्रोग्राम करने, गाने सुनाया करें। ठीक है फिर हमें
4: आएंगे आएंगे।
2: अभी देखे मुश्तबा भाई के पास अभी एक अच्छा सा iPad है, फिर उनको बाजा लेना पड़ेगा एक, ठीक है? फिर वो iPad की जगह बाजा उठा के आएंगे। क्यों सर जी ऐसा तो नहीं होता।
3: वैसे वैसे हमने आपस में
2: कह रहे हैं मैं
3: हाशमी साहब ऐसा है ना कि हमने आपस में फैसला कर लिया है कि आप लोगों की जितनी तारीफें हुई है ना कि आप बहुत अच्छा गाते हैं सारे, तो हमने बैंड बनाने का जो है ना बिल्कुल हमने फैसला कर लिया है। मुश्तबा भाई आएंगे और पीछे
2: मैं बजाऊंगा,
3: ये बैचे बजाएगा, मेरे पास होगी बोरी,
2: ये हमारे ऑर्गेनाइजर होंगे।
3: वही वही वही वही वही कह रहा था, मेरे पास होगी बोरी। तो तुसी कदे साडे बैंड में शामिल होना चाहते हो? अगर आपने हमारे बैंड में शामिल होने तो टुट्टे पैसे साथ लेके आने।
2: आपने हमारे बैंड में शामिल होना एक दिन आती
4: का भी हो
2: जाएगी ना करो यार।
3: और अगर अगर जिसमें बाजा ना बजा तो ये बाजा है,
1: आप ये दिखा नहीं सकते, आप
2: बजा तो सकते हैं, आप जा सकते हैं। ऐसे मुश्तबा भाई ये वाला जो होता है पंग पंग पंग की आवाज आती है,
1: आवाजें बहुत अच्छी आती है।
2: मुझे कोई एक्सपीरियंस
3: नहीं, इनको आवाजें बहुत अच्छी आती
1: है। मैं आपको सुन रहा हूं।
4: नहीं ये मुझे ये पहले बताएं अपना तारफ कराए, ये गायब कहाँ हो जाते हैं पहले?
3: ये बस
1: बिल्कुल मैं गायब नहीं होता, सुनता हूँ मैं आपको, बल्कि मैं
4: आपको आप बाहर चले जाते हैं कोई इस तरह का बिजनेस है आपका मेरा?
3: हाँ जी बिल्कुल ऐसे ही है।
1: अच्छा कहाँ प्रोग्राम्स करते
2: कह रहे हैं कि आप
3: नहीं
2: करते हैं हो जाते हैं
3: चले जाते हैं गायब हो जाते हैं?
4: नहीं नहीं ऐसे वन वन छोड़ के आप चले जाते हैं?
1: जी जी जी बस यूं है कि बहुत सारी मसरूफियात होती हैं।
2: हाँ
4: जी जी क्या मसरूफियात होती है मसलन?
2: सारा कुछ दस दो, अपना आईडी कार्ड भी दे दो।
4: नहीं,
2: सारा नहीं, थोड़ा सा आशमी साहब को बताएं।
1: देखिए वो मैं फिर कहूंगा कि हमारी जिंदगी ऐसे कि जैसे गैस हुए जाना परेशान है मगर कितनी हसीन मालूम होती है, तो हर इंसान की वही जाने कुछ ना कुछ मसरूफियात होती
3: है। अच्छा इस शेर को थोड़ा सा तसल्ली से बयान करें।
2: हाँ बड़ी जल्दी में आपने सुनाया है।
1: हमारी जिंदगी ऐसे
3: जैसे गैस हुए जाना
1: परेशान है मगर कितनी हसीन मालूम होती है।
3: हाय
1: तो अब बजाहिर
4: आपको मुश्ताक भाई ने ना एक शेर पढ़ा था गुलाम कासिर का।
2: अच्छा
4: वो पूरा कथा है, वो मैं पूरा कर देता हूँ।
3: जी पूरा कथा नहीं सुनाना आपने, सिर्फ पूरा करना है।
4: बगैर उसके अब बगैर उसके
3: वो
4: भूल गया अब आराम
2: पैसे जगह पीछे हो गया मेरे को।
4: غیر اس کے اپنے آرام بھی نہیں آتا,
1: جس کا مجھے نام بھی نہیں آتا,
4: مجھے نام بھی نہیں آتا, کروں گا کیا جو ہو گیا محبت میں ناکام, مجھے تو اور کوئی کام بھی نہیں آتا. تو جاتے جاتے انور مسعود صاحب ہمارے بڑے مزاحیہ شاعر ہیں, ان کے دو تین شعر اور پھر میں اجازت چاہوں گا.
3: نہیں سر بس کافی ہو گیا.
4: بڑی
3: مہربانی,
2: سمجھدار بندے نے. ہاں ہے کالر اور
3: بڑے کالر سر,
2: لیاؤ پھر
3: کالر ہی کالر نے چکا.
2: ہاں چکو چکو
1: چکنا ادھر جی
2: ہیلو
5: السلام علیکم.
3: میں بالکل اچھا ہوں جی, بس ابھی تک تو طبیعت بہت کمال ہے.
5: اللہ کرم, خوش آمدید ذیشان بھائی کو اور مصطفیٰ بھائی کو.
3: مصطفیٰ جی, مصطفیٰ نہیں ہے, مصطفیٰ بھائی ہیں. مصطفیٰ بھائی, مصطفیٰ بھائی نام.
1: تم میرا نام کیوں نہیں لیتی, وہ والی بات ہے. مصطفیٰ
5: کیا حال ہے بھائی ذیشان؟
3: نہیں مصطفیٰ نام ہے جی ان کا.
1: پہلے مصطفیٰ تو لیجیے,
2: پہلے مصطفیٰ سیدھا کریں پھر میں.
1: ارے مصطفیٰ تو لیجیے پہلے.
2: ہاں پہلے مصطفیٰ لیجیے پھر ذیشان کے پاس آئیے.
1: مصطفیٰ نہیں ہے مجھ. اچھا میں سکھاتا ہوں, بولیے مجھ.
5: بھائی بات تو
3: سنے, ماشاء اللہ اعلیٰ
1: پروگرام. تو لیجیے
3: مصطفیٰ, مصطفیٰ
5: آج آپ نے.
3: نہیں نہیں مصطفیٰ
2: اس بھی نہیں آمنا ہے.
3: نہیں نہیں پہلے مصطفیٰ,
2: انگلیاں دھو کے لا رہے
5: ہیں.
3: نہیں نہیں ججز نہیں, جج ایک ہی ہے. نہیں نہیں سنیں سنیں مصطفیٰ, پہلے آپ کہیں مصطفیٰ,
2: جج ایک ہی ہیں.
3: یہ مصطفیٰ نہیں کہہ سکتی
2: میری بات, جنہوں نے ہمیں واٹس اپ کر دیا.
1: میرا نام ہی کوئی نہیں لا سکتا.
3: مصطفیٰ
5: مجھے کچھ سنانا ہے بھائی.
3: اچھا پہلے پہلے پہلے مصطفیٰ تو کہو نا,
1: پہلے نام تو سنائیے.
5: مصطفیٰ
3: دیکھے
1: میں. اچھا چلیے میں آپ کو سکھا دیتا ہوں نا. آپ بولیے مجھ.
5: ہیلو.
3: ہاں
1: ارے بہن آپ بولیے مجھ.
3: ان کا جیم نکلتا ہی نہیں ہے, ان کا سین نکلتا ہے.
5: جی بھائی اب ہم کو سنا دیں آپ.
3: نہیں نہیں پہلے آپ مصطفیٰ نام لیجیے.
5: تو بھائی ہم نے کہا ہے مصطفیٰ.
3: دیکھے صحیح پکڑے ہم, صحیح پکڑے ہم. اچھا مصطفیٰ
5: تو آپ ماشاء اللہ چپر.
3: نہیں نہیں نہیں ایسا نہیں, پہلے مصطفیٰ.
1: چلیے کوئی بات نہیں آپ.
3: نہیں نہیں پہلے کیوں بات نہیں, مصطفیٰ
1: بول ہی نہیں سکتے
3: آپ, اتنے بڑے ہمارے بھائی ہیں. آپ کا نام مطلب آپ آپ پہلے بتائیں جی مصطفیٰ. ہاں آپ نے 10 دفعہ لینا ہے نام مصطفیٰ, 5 دفعہ لے لیں. چلے جائیں معاف کر دیا, 5 دفعہ
5: مصطفیٰ
3: مصطفیٰ مصطفیٰ
2: مصطفیٰ مصطفیٰ مصطفیٰ کون ہے؟
3: ان کے دل کے پنے میں لکھا ہے
2: دماغ اور زبان میں مصطفیٰ ہے ماشاء اللہ.
3: اچھا مصطفیٰ کہیے, مجتبا
5: بھائی کا نام
2: مجھ دبا ہے. ہاں ساری رات مریا کوئی بھی نہیں.
5: ہمیں دراصل تھوڑا سا موبائل میں کچھ خرابی ہے تو اس میں
3: تھوڑا سا
5: نہیں آئی تھی نام کا.
3: کیا نام ہے؟ ایک منٹ ایک منٹ, نام
5: آپ ہم کچھ سنا سکتے؟
3: نہیں پہلے آپ نام تو صحیح لیجیے نا پھر آگے بڑھیں ہم.
5: جی
3: نام تو صحیح لیجیے پھر ہم آگے بڑھیں.
5: تو نام ہم نے ابھی لیا نہیں, مصطفیٰ.
3: نہیں مصطفیٰ نہیں, مصطفیٰ. کیا ہو گیا ہے, نام تو ٹھیک لیجیے, مصطفیٰ مصطفیٰ.
5: بھائی کبھی آپ کہتے مصطفیٰ کبھی آپ کہتے مصطفیٰ تو ہے کیا؟
3: دیکھیں آپ یہ زیادتی کر رہی ہیں ہمارے آرجے کے ساتھ, آپ ان کا نام
2: ایسے
3: آرجے بھائی
2: ری برانڈ کروایا,
3: مطلب وہ کیا سمجھیں گے کہ میں نے اتنے مزیدار ان کو گانے سنائے ہیں, اتنا کمال, مطلب گلا پھاڑ دیا انہوں نے سنا سنا کے اور کام کام کے اور ادھر اسٹوڈیو میں لیٹ پڑے وہ, اور آپ ان کا نام نہیں لے پا رہی. مطلب کتنی ایک نام ایک ڈس ریسپیکٹ والی بات ہے ایک آرجے کے لیے کہ اس کا نام نہ چاہیے لیا جا رہا ہوں.
5: بھائی کہاں موبائل میں کچھ خرابی, آواز صحیح نہیں سنائی دیتی.
3: اچھا چلے نہیں نہیں آواز آپ کو صحیح آ رہی ہے, آپ لے نہیں پا رہی, چلے دوبارہ کوشش کیجیے,
2: دوبارہ لے
3: کوشش کیجیے.
5: کیا نام ہے بتائیں پھر؟
3: ہاں ہاں مصطفیٰ.
2: اوئے میرے اللہ.
3: ہاں دوبارہ لیجیے
5: مصطفیٰ.
3: او نہیں مصطفیٰ. मुज्तबा कही जा रही,
2: वो कह रहे मेरे नमाज पढ़नी है, मेरा वजू टूट
3: गया। देखे मुस्तफा भाई वो आपका नाम मुज्तबा
2: मेरे नमाज पढ़नी है, मेरा वजू टूट गया।
3: देखे मुस्तफा भाई

0: है हमारे पास घंटा है आप तब तक आप
1: बजाए
0: आप तक मुश्तबा भी पानी पिए
1: हमारे पास हमारे पास घंटा है बजाए
0: मेरे का मुश्तबा भाई पानी भी कहते पानी नहीं पी रहा पानी नहीं
1: हमारे पास घंटे बजाय
2: अरे भाई साहब माइक्स ऑन है
1: हाँ हमें बता
2: अभी तक हमने कुछ
1: अच्छा अच्छा अच्छा ड्राइवर चेक करें कैप्टन चेक करें कैप्टन साहब वहाँ बैठी
0: है खुद तो ऑन करके कह रहे माइक्स ऑन है तो भाई देखे जो हमें तो उस्तादों ने एक ही चीज सिखाई थी कि जो हॉट सीट पे होता है गलती उसकी होती है सारी जिम्मेदारी उसकी होती है
2: गलती गुलाम साहब की थी अच्छा माइक तो ऑन है
1: अच्छा कॉल भी आपकी कॉल भी आना है माइक भी ऑन है और देखे हैंड फ्री उतारे हुए भाई ने
0: अच्छा ढूंढ भी रहे किधर गए उसने पहले मुझे
2: नहीं नहीं अरे भाई आप पहले
1: अरे आप पहले
3: अस्सलाम वालेकुम
2: सलाम
3: कैसे आप
2: अल्हम्दुलिल्लाह जिशान भाई हैं हुरम भाई हैं आप इनसे बात करना चाहेंगे ना
3: नहीं मैंने आपसे बात करी ये पुराने हो गए
1: अरे ये पुराने हो गए फारे
2: अच्छा चलिए चलिए बहुत शुक्रिया बहन
0: जी अल्हम्दुलिल्लाह जवाब दे गए
2: जी अल्हम्दुलिल्लाह मैं ठीक
3: हूं आज आपका गुंजा शो चोरी बना हुआ है
2: देखिए आज मेरे प्रोग्राम में कितने गुंजे खिल गए हैं माशाल्लाह
0: वो
1: अब ये तौबा अस्तगफार आप भी कर रहे
2: हैं मैं वो बात वो आपने आप देखिए कि मैं खतरा हूँ ना तो एक कतरे के लिए दो दो समंदर आ गए तो माशाल्लाह ये इतने अच्छे अच्छे सुनने वाले पढ़ने वाले बताने वाले सुनाने
1: कतरों की बात मत करो साहब कतरों की बात मत करो
0: आप ये बोतल रख लें
2: जी बहन आप क्या कहना चाहेंगी
1: कतरों की बात मत कर साहब
2: क्योंकि वो मैं
1: कच्चा तेरा मकान है कुछ तो ख्याल कर
2: बिलाल
1: बिलाल क्या मौके पे शेर आया यार एक ही शेर
2: शायर है बिलाल एक शायर है बिलाल काजमी वो कहते हैं कि मैं एक कतरा हूँ लेकिन वहाँ का खादिम हूँ समंदरों को जहाँ नौकरी नहीं मिलती
0: आए, आए,
2: तो जी बहन आप क्या कहना चाहेंगी
1: जी हाँ मेरे शेर पे तो बोला नहीं यार मैं
0: क्या मौके का शोर लगाया यार
2: जी बहन
0: वो बार बार वो उधर ले जाते ना बात को
3: हम काफी एंजॉय कर रहे हैं आपका
2: जी बहुत शुक्रिया
1: मुज्तबा भाई नहीं कर रहे भाई
0: बात का मतलब होता है कि बस कॉल बंद कर दे अब जब उन्होंने तारीफ कर दी बस हमने और क्या लेना है उससे
2: जी जी
1: आइंदा ये गलती नहीं करना मुज्तबा मुस्तफा मुस्तफा गलती नहीं करना
2: अच्छा आप को मेरा नाम आता है
3: मुझे
0: आपका
2: मुज्तबा नाम आता है नाम अच्छा फिर से बोलिएगा
1: मुझ सबा
2: अच्छा चलिए बहुत
1: आपको मोबाइल भी खराब है
3: मेरा फोन खराब है
1: चलो बस जिशान के पास दो हैं एक लेके आ रहा
0: है
1: एक लेके आ रहा है निहारी वाली दुकान पे
0: डन हो गया पहुंच
2: बहुत शुक्रिया बहन
0: नल्ली वाली मैं तो नल्ली वाली खाऊंगा हड्डियों की बड़ी अच्छी होती है आप कौन सी खाएंगे सर हैम मुस्तफा भाई
2: कौन सी वाली होती है
0: मगज वाली होती है
1: वो जिसके ऊपर से लीमू के कतरे नहीं डालते
0: मगज वाली खाए वो मसाने के लिए अच्छी होती है
1: लीमू के कतरे नहीं डालते
2: जनाब
0: अच्छा मतलब भाई इकट्ठे हो ही जा रहे हैं
1: कतरों की बात मत कर
0: आज क्यों नहीं रहे
4: हम हो गए ऐसा जो है ना अभी करम बेग साहब
1: हाँ जी हाँ जी
0: गरम बेग साहब आप कैसे हैं गरम बेग साहब
1: अरे मुझे ठंडा करो
0: गरम
1: अरे कोई तो मुझ पे बर्फ डाले मुझे ठंडा करो
2: जी जनाब
1: एक मुस्तफा साहब हो गए एक हैदर साहब हो गए एक गरम बेग साहब हो गए
4: बहुत अच्छी रौनक लगी हुई है यकीन करें आज जो मजा आया ना वो हम सर
0: यार आज हमें भी आया ना
4: बस ये
1: मुस्तफा भाई का तेज है मुस्तफा
0: भाई का तो बहुत तेज है
2: बहुत शुक्रिया ये इतने खूबसूरत लोग हैं हरम भाई और जिशान भाई है
1: उसने पनाह मांगी है अरे अल्लाह
2: माइक ऑन है
1: जी हमें पता है माइक वाले मैं सुन रहा हूँ फिर कह रहे मुझे माइक वाले
0: नहीं आप पानी पिए ना मुझे तो प्यास लगी आप पिए मैं आपको पानी पीता हुआ देखना चाहता हूँ ये पूरी बोतल और आपने उठ के जाना भी नहीं है कहीं
2: अस्सलाम वालेकुम
3: वालेकुम अस्सलाम व रहमतुल्लाह
2: जी कौन है हमारे साथ
0: आए
3: انویر اکبر, مصطفیٰ بھائی, ریشان آصف بھائی, کبھی بھائی, سب بہت بہت السلام علیکم.
2: بہت بہت وعلیکم السلام.
3: بہت اچھا پروگرام کر رہے ہیں اور بہت انجوائے کر رہے ہیں, ٹھیک ہے, لیکن پلیز آپ سے ریکویسٹ ہے کالر کو ٹائم دیجیے.
0: اس ٹائم آپ دونوں کی حالت یہ ہے.
3: لیکن مسئلہ مصطفیٰ بھائی, آپ نے بہت اچھا گایا,
2: بہت شکریہ, بہت شکریہ, جزاک اللہ,
3: جزاک اللہ.
1: اچھا جی, اچھا اچھا, وسیم مجھے کہہ رہا ہے, وسیم کچھ لکھ رہا ہے, وسیم لکھ رہا ہے کہ جہاں آپ جا رہے ہیں نا وہاں روگنی نان بھی ملتے ہیں.
0: اچھا ہاں, اب وسیم میرا خیال سے اسی سائیڈ پر ہے. وسیم آ جائے,
1: اگر ہم کو, میں نے کہا آ جاؤ. ہاں, اور وسیم کیا تندورچی کے ساتھ تمہیں ٹھیک اوے کا مارا رہا ہے تجھے پتا ہے؟
0: نہیں, واقعی سیریسلی وسیم بھائی, آپ قریب ہی رہتے ہیں وہاں پہ, اگر آ سکیں تو آ جائیے, ناشتہ کرتے ہیں.
1: میں لکھ دیا کہ آ جاؤ,
2: انہیں پتھروں پہ چل کر اگر آ سکو تو آؤ.
1: اچھا, کدھر لے کے جا رہے ہو؟
2: راستے میں کوئی کہکشاں نہیں.
1: اچھا, قریب ہی ہے,
0: لال ویلی.
1: اوکے,
0: ہاں ہاں, اس ٹائم تو رش نہیں,
1: مجھے لال ویلی کا بھی نہیں پتا
0: یار, 15 منٹس کی ڈرائیو ہے ٹوٹل یار.
1: اوکے نا, ہاں جی, گھر کے قریب ہی لے کے جا رہے ہو؟
0: نہاری وہاں سے ملتی ہے, میں کیا کروں,
1: کتنا چلاکو اپنے گھر کے پاس سے لے کے جا رہے ہیں, میں وہیں سے ڈراپ ہو جاؤں گا. بچوں تجھے واپس لے کے آئیں گے یار, یہاں ریڈ زون میں لا کے چھوڑیں گے تمہیں, میں سمجھ گیا تمہیں. ہم نہاری نہیں کھا رہے بھائی, نہاری کینسل,
0: نہاری نلی والی.
2: ڈراپ نہیں ہے, یہ سمندر ہے, یہ سی ہے, سمندر, ڈراپ نہیں.
1: نہیں نہیں, یہ کہنا چاہ رہا ہے کہ بھائی ہم نہاری کھانے جائیں گے
0: یار,
1: وہاں نہاری کھائیں گے اور کہیں گے اچھا خرم بھائی, مصطفیٰ بھائی, چلیں پھر اوکے, بس ہمیں چلیں پھر, اپنا اپنا جاتے ہیں اپنے گھر, اللہ حافظ پھر بابا, یہ اپنے گھر.
0: نہاری اگر مزے کی نہ ہوئی تو میں جواب دے ہوں سر, اور بتائیں.
1: نہیں, ہم نے نہاری نہیں کھانی,
0: نہاری کھائیں گے نا آج یار, ایسا کریں گے وہاں سے لا کے پھر مجھے یاد چھوڑے, میں پھر پیدل چلیں
1: گے, یہ پھر ایسا کریں گے.
2: اچھا,
0: مائک اوپن ہے,
2: لیل کہتے ہیں,
0: بتاتے رہنا ساتھ ساتھ.
2: لیل کہتے ہیں عربی زبان میں رات کو, اور نہار کہتے ہیں نہار دن کو, تو دن کے وقت ہم نہاری کھائیں گے, کتنی اچھی بات ہے. واہ
0: واہ واہ واہ, گل ہوئی نا,
1: لیل النہار,
0: لیل النہار, بندہ جا کے آج میں جا کے کہ بھائی جان ایک پیالہ لیل النہار دے دے, اور میں جتی مارے نکل لیتا ہوں, میں اتنی مشکل نال نہاری پڑھا کے بیچ رہا, تو میری گاہکی خراب کرے گا. بھائی جان ادھا لیل النہار دے دے.
1: لیکن
2: لیکن
1: مصطفیٰ بھائی, ایک کام آپ نے ضرور کرنا ہے, اس کے اوپر آپ نے لیمو نہیں چھوڑنا, قطرے لیمو کے نہیں جانے چاہیے.
0: ہاں جی, کیا ہوا, میسج آ رہے ہیں؟
1: اچھا, بھول گیا بھائی,
0: بھائی
1: جان آپ ڈرائیونگ سیٹ پہ بیٹھے ہیں کیا, پروگرام آپ پروگرام کنڈکٹ کر رہے ہیں؟
2: اصل میں گاڑی چل رہی ہے موٹر وے, اور
1: موٹر وے پہ آپ
2: سب لکھا ہوتا ہے,
0: بس اسی لیے میں شادی نہیں کرتا.
2: بسوں پہ لکھا ہوتا ہے کہ فرنٹ سیٹ پہ سونا منع ہے, تو آپ لوگوں کو جاگنا چاہیے.
1: آپ تو ڈرائیونگ سیٹ پہ سو رہے ہیں.
2: جی,
0: وہ بھی موبائل کے ساتھ.
2: میرے خیال میں ہم ایک کالر کو شامل
0: کرے کرے بالکل.
2: جناب کون ہے ہمارے ساتھ؟ السلام علیکم.
5: ہیلو,
2: السلام علیکم.
0: السلام
2: علیکم.
0: جی جی, وعلیکم السلام.
1: وعلیکم السلام.
0: وعلیکم السلام. جی, کون بات کر رہی, نام بتائیے.
5: میں ایمان بات کر رہی ہوں, کرک سے.
0: کیا حال ہے بھائی آپ کے, ٹھیک ہے؟
5: میں ٹھیک ہوں, آپ بتائیں.
0: کرم اللہ کا. جی, آپ سنائیں کیا چل رہا ہے لائف میں, کیا ہو گیا؟ ہیلو, مصروف تھے اصل میں.
2: جناب السلام علیکم.
0: ہاں, دوسری گل.
2: وعلیکم السلام. جی الحمد للہ, میں ٹھیک ہوں.
1: انہوں نے غلط نام دیا, مجد ابا بھائی.
3: شان اور کرم دین کا کیا حال ہے؟
0: گرم بیگ,
2: کرم دین نہیں ہے,
0: چلو گرم بیگ سے کرم دین ہو گیا.
2: اللہ نے کرم ہے جی.
3: اصل میں شفیق صاحب کی کھول دوبارہ مل گئی.
2: جناب جناب کچھ یار کہنا چاہیں گے کیا؟
3: ماشاء اللہ اچھا پروگرام ہے. جو شفیق صاحب نے جو فرمایا دلجیت یادی صاحب نے, یادگار پروگرام ہے واقعی,
0: ظاہر ہے یادگار ہی رہے گا. اسی کہوں کہ پروگرام کیتا سی بس.
3: عید میں ایسے شو سنا کرتے تھے لیکن آپ نے بہت کمال کر دیا. آج عید سے بہت پہلے ایسا شو آپ نے کر ہی دیا.
2: اچھا ویسے آپ نے بات کی نا نذیر صاحب کی, تو نذیر صاحب جو ہیں وہ اس میں بامسمہ نہیں ہے, اس لیے کہ نذیر تو ڈرانے والا ہے نا. انہوں نے تو آج خوشخبری دے دی, آج ہمیں سراہا. کیا خیال ہے؟
0: جی جی جی
1: جی جی, سمجھ آ گئی ان کو. پوچھا
3: کیا بول رہے ہیں؟
0: سر میں بول رہا ہوں, آپ کانوں میں آپ نے کیا بڑا آواز نہیں آ رہی آپ کو.
2: دشان بھائی کہتے ہیں کہ محبت کی کسوٹی پر پرکھیے مت وفاداری, کسی دن انتقامن میرا غصہ بول سکتا ہے.
0: میں اتنی لمبی گال کر ہی نہیں سکتا سر,
2: چھوٹی چھوٹی
4: کر سکتے لیکن آپ نے جو دو منٹ والی کہانی سنائی تھی وہ
0: اچھی تھی نا سر, مانتے اگر ہی مانتے پھر.
2: اچھا وہ خرم بھائی کے حوالے سے نا وہ بڑی خاص بات ہے.
0: واہ کیا بتائے نا گے,
4: آپ کی آواز بریک ہو کے ایک ہو کے آ رہی ہے,
0: ہم جان کے کام بھیج رہے ہیں آپ
4: کو. مائک سے قریب ہو جائیں.
2: جی ہاں مائک کے قریب,
0: یہ کرنٹ بھی مارتا ہے.
4: جی
0: آپ کو کیسے پتہ؟
1: اگر آپ نے مصطفیٰ بھائی کی باتیں سننی ہے تو آپ فون بند کر دیں, پھر وہ بات سنائیں. اگر آپ نے سنانی ہے تو آپ سنائیے.
4: اب ان کو بولنے دینا یار, ان کا شورا پہلے تو آپ دو بولتے رہے ہو. انہیں گانا اچھا سنایا تھا, لے بھی ہے چنا بھی ہے, اگر سر کی کوئی کمی ہے تو ٹھیک ہے, لیکن آپ دونوں میں تو
0: بس خوش رہ گئے. اور دونوں میں کہہ رہے سے کاٹ دو, کہہ رہے سر کی کمی ہے بھائی جان,
1: سر کی کمی. بس وہ بس کیا کرے, اب سر کی کمی کیسے پوری کی جا سکتی
0: ہے. یہ تو راحت فتح علی خان کی لتاں کٹتا نا.
1: تیل دی شیشی بھی نہیں ہوگی.
2: ہاں یہ لتاں جواب دے گئی ہیں.
0: اچھا ویسے بھائی جان دو منٹ بہت ہوتے ہیں, اس کے بعد آپ اللہ حافظ کر دیں تو بولتا رہے گا
2: جناب.
0: ٹائم بھی بڑا ہے تو پیکج بھی انہیں وہ کرایا ہے کہ جڑا مکتا ہی نہیں.
2: بہت شکریہ جناب, بہت شکریہ.
0: اچھا اچھا چلے اوکے, اللہ حافظ. بس کاٹ دے,
2: بیلنس ان بیلنس ہونے لگا ہے
0: جب تک سوڑے گا.
1: السلام علیکم. وعلیکم السلام.
4: صبح صبح
1: رہتا ہے
4: تو
1: کیا
4: بات ہے
0: سر, ہنسی اچھی ملی
2: سر.
0: اللہ جتن
4: ہوئے گا
2: سر,
0: تو بہت شکریہ. نہ ہونے صبح ہوگی, بس ٹھیک ہے میری صبح ہو گئی
2: یار, میں کال بند کر دیتی ہے اس ہفتے کے باقی کالر چڑے دینا اور کال کرن کہ انہوں کال کرن واسطے وقت مل جائے.
1: اچھا واہ چلو ٹھیک ہے, بہت اچھی گل کی تھی.
2: ہوں تسی میں بولنے دینا, تسی دو ہی نہیں بولنے.
0: اب ہم خاموش ہو جائیں,
1: ہم خاموش.
0: چپ ہیں بھائی,
2: آؤ چپ کی زبان میں خاور اتنی.
0: پٹ یور فنگر ان یور ماؤتھ, on your mouth,
1: on your lips,
0: on your lips, yes yes, on that was lips. Exact
1: on your finger.
0: Put your finger on your lips. یار کتنا تیز آدمی ہے یار. مجھتبا بھائی اب آپ مجھے کہہ رہے ہیں ان کو بھی تو کہہ رہے یار. اب وہ آپ کی اپنا بات کہ تو آپ یہ ادھر دیکھیں نا, گینگ بن گئے آپ کو. یہ وہ دیکھیں انہوں نے کال چلتی رہی, انہوں نے کتنی زبردست بات کر
1: لی بھائی. گینگ کی بات مت کرنا,
0: کر کے دکھاتا ہوں. وہ کہہ رہے پٹ یور فنگر ان یور لپس, یہ کوئی اچھی بات ہے سر ایسے.
2: جی السلام علیکم. ہیلو
6: السلام علیکم.
2: وعلیکم السلام.
6: آپ کی آواز بہت پیاری اردو ہے.
2: جی بہت شکریہ میری بہن.
6: میں فاطمہ بات کر رہی
2: ہوں. جی بہت شکریہ. اصل میں میں بھی نا ان دونوں میں اٹک گیا ہوں. دونوں ماشاء اللہ بہت ہی شہزادے لوگ ہیں اور بہت ہی اچھے لوگ ہیں, میرے دل کی بہت قریب ہیں.
0: وہ پوئٹری سنانا چاہ رہی
6: ہیں.
2: میرے خیال میں تو اب خاموشی میں سنائی.
0: یہ دیٹ واز گڈ یار, یہ اچھا کہتے خاموشی میں سنا.
2: لیکن چلیے اردو میں سنا دیجیے.
6: اوکے اگر وہ پوچھ لے ہم سے تمہیں کس بات کا غم ہے, اگر وہ پوچھ لے ہم سے تمہیں کس بات کا غم ہے تو پھر کس بات کا غم ہے اگر وہ پوچھ لے ہم سے.
2: ہائے ہائے کیا بات.
6: نشان سر آپ سے میری بات کرنی ہے.
0: جی جی کریں.
6: نشان سر آپ نے ہمیں ایکسپیریمنٹ کرنے کا بولا تھا, ہم نے کیا لیکن اس کا الٹا اثر ہو گیا.
0: الٹا اثر ہو گیا ہے تو کوئی بات نہیں, سیدھے ہو کے کر رہا تھا نا.
6: نہیں آپ نے ایک دفعہ بولا تھا کہ آپ کے گھر میں اگر کوئی درخت وغیرہ ہے تو اس سے بات کرو, ٹھیک ہے. تو میں نے کی بات, تو میری دو کزن یہاں پہ آئیں گی, تو انہوں نے جب مجھے بات کرتے دیکھا वो ऐसी है कि अब पूरे खानदान में ये बात मशहूर हो चुकी है कि फातिमा को जिन नजर आते हैं
0: वो कहते हैं कि बदनाम होंगे तो क्या नाम ना होगा।
6: अरे हमारे खानदान में एक बुजुर्ग उनका नाम मुश्तबा अंकल
0: है,
6: पदमप्रीत करते हैं, उन्होंने एहसास किया लड़की के साथ आया
0: है। बस
1: वाह,
7: तो फिर उन्होंने क्या कहा कि लड़की के साथ क्या होना चाहिए?
0: लड़की को डंडे से मारना चाहिए। ऐसे ही
6: बड़े-बड़े बच्चे डर के भागते हैं।
0: ओके चल ठीक है, कॉल बंद कर दो।
7: अच्छा, चलिए चलिए जी, बाबा जी का आपको बहुत बहुत सलाम।
0: बाबा जी का
7: ठीक है जनाब,
0: अल्लाह की कसम कॉल बंद करने से होती है, मुझे बाबा ही खोलने ही होती है।
7: अस्सलाम वालेकुम
1: यार, मासूम आदमी
0: यार। नहीं वो
7: आप यकीन जानी, उस दिन एक कॉलर थे, 18 मिनट तक उनकी कॉल
0: आपने कॉल आप करते रहे, लेते रहे,
7: बंद नहीं कर सकते।
0: वजह
7: बस वो कहीं उनका दिल ना टूट जाए।
1: आए कितने मासूम है यार।
0: बस अब मैं सारे आपसे वो काम करवाऊंगा जो मैं करना चाहता हूँ, और आपने कुछ खा तो मेरा दिल टूट जाएगा, मैं आपको बता रहा हूँ। आपने ना नहीं करना मुझे।
7: लेकिन लेकिन लेकिन कुछ टूटना नहीं चाहिए।
0: सबसे पहली सबसे पानी पिए नहीं तो मेरा दिल टूट जाएगा। पूरी बोतल एक सांस में आपने पीनी है, ग्रोस ग्रोस करके
7: मैं पी लूंगा।
0: हाँ
7: जी, सलाम।
0: उसके बाद वो साउंड भी लगाए सांप वाला, वो जो फिस फिस फिस सांप नहीं करता, वो वाला साउंड भी लगाए।
7: मैं लगाता हूँ।
0: चुकी है
1: चुकी नहीं तो सर सलाम करी जाए
0: भाई दोबारा यार, तो सर चुकी है। कॉल है। हेलो
7: वालेकुम। वालेकुम अस्सलाम।
1: बस से जान गई तेरी सीटी खुल गई। बस कर
7: अल्हम्दुलिल्लाह हम सब ठीक है।
1: अच्छा अच्छी तो यहाँ पर लगे हुए हैं मुर्तबा भाई, यहाँ पर लगे हुए
7: जनाब। बोले जी तो जी के बदले में जनाब, बहुत शुक्रिया आपने कॉल
1: किया। बहुत शुक्रिया जी।
7: निशान भाई से और खुरम भाई से बात करना चाहेंगे?
8: बात कभी नहीं कोई, लेकिन गाना सुनना है, तेरे नैन पसंद फोन है।
7: जनाब सुना देते हैं, अभी सुनाते हैं खुरम भाई।
1: नहीं नहीं आप सुनाएंगे ना, तेरे नैन पसंद दो नैन पसंद, तेरे नैन पसंद दो नैन पसंद, वो वाला गाना। आवाज आ रही है? इधर आवाज आ रही है।
7: अभी क्या मैसेज आया है?
0: ऐसे कह रहे थे बनारी गाड़ी में का आया।
7: और अच्छा आ गए करण के रोगनी नान भी होंगे, और यहां भी मैसेज किया हमने
0: यार। लेकिन रोगनी नान सही नहीं लगते नारी के साथ, कुलचा सही लगता है ना, रोगनी नान हैवी लगता है, कुलचा बहुत अच्छा।
1: नहीं खानी नहीं
0: आ रही नहीं गाड़ी में, जबरदस्ती तो अनुखवाणी है। नहीं कहा आपने, हमें मटन खिलाया हमने मना किया, अब जो मैं खिला रहा हूं खाए। हां जी।
7: अच्छा दिशांत भाई आप कमेंट्स पढ़िए।
0: क्यों गलत कमेंट आया?
7: नहीं वो आप पढ़े।
0: अच्छा मैं पढ़ू? अच्छा आओ जी, ये तो चिड़िया सी बनी हुई है।
1: उड़ा रहे ना। अच्छा
7: ये चिड़िया भी मेरी बेटी से कितनी मिलती जुलती है।
0: वाह,
7: जहां भी शाखे गुल देखे तो झूला डाल देती
0: है। आए, आए, आए, आए। ताहिर अजीज हमारे साथ है, कह रहे अस्सलाम वालेकुम, मोस्ट रिस्पेक्टेड डियरेस्ट ब्रदर, योर शो इज सुपर है, थैंक यू जी। तुबा अली हमारे साथ है, अमरी लाला हमारे साथ है, कह रही राय हक के मुसाफिर थे हम भी, राय दा भटकेंगे सोचा ना था। अच्छा आतिफ अली कह रहे हैं माशाल्लाह मुस्तफा भाई बहुत मासूम है। सारा अली जई कह रही हैं कि इस शो में भी साथ है जी। हाँ जी बिल्कुल जी, माजबीन हमारे साथ है, मलिक मोहसिन हमारे साथ है, और सारे शो की तारीफ कर रहे हैं यार, एंजॉय कर रहे हैं यार, इसका मतलब हम कुछ अच्छा ही कर रहे हैं तो लोग एंजॉय कर रहे हैं।
7: तो चलिए हम देखते हैं कि कॉलर कौन है हमारे साथ। अस्सलाम वालेकुम जी। अरे कॉलर कोई भी नहीं,
0: इससे अंदाजा हो गया लोग कितना एंजॉय कर रहे
9: हैं।
0: गलत दबा रहे हैं, गलत दबा रहे हैं, मैं मुझे पहले ही शक था ये गलत दबा रहे हैं।
9: वाह वाह वाह,
0: गलत दबा रहे हैं।
7: कोई भी नहीं,
0: बस
1: बहुत सादा हूँ मेरा भाई।
0: 051900। अच्छा आपको ये पता है कि यहाँ पे दो नंबर है मुस्तफा भाई, आपको ये पता है?
7: जी हाँ मुझे मालूम।
0: दूसरा कौन सा है
7: ये भी नहीं पता। अस्सलाम वालेकुम।
0: 9202540।
6: अच्छा
1: कौन दो नंबर
7: है आपकी?
0: जी जी मार्केट बढ़ गई
7: है मेरी बहना, आप हुक्म कीजिए।
0: ये नहीं ना कहते
7: जी। हाँ जी जी जी, हम बिल्कुल गजल सुनाएं।
1: सीरियस मूड में आपको गजल सुनाएं जी।
7: जी
1: सुनाने को तैयार है?
6: इन दोनों को कहना
7: प्लीज,
6: और
1: कहना
6: आपको
1: इतना
6: अच्छी
1: सी चलेगा। जी नहीं दूर है
0: वो जिगार नहीं है।
7: چلیے میں آپ کو اپنی غزل
1: سنا دیتا ہوں. میں گدگدی کر رہا ہوں, نشان گدگدی کر رہا ہے.
7: چلیے میں آپ کو اپنی غزل سنا دیتا ہوں, ٹھیک ہے؟
0: کروں
7: سناتا ہوں.
1: نشان مستی نہ کری,
0: تھوڑی سی تو کر.
1: یار سنا رہا
0: ہے. اچھا چلو ٹھیک ہے.
7: چلیے میں ان کے حکم کی تعمیل کرتے ہوئے غزل سناتا ہوں جناب. کے آٹھواں راگ تھا میں.
0: اچھا
7: دیکھ, ساتواں راگ تھا. چھ ہے نا, چھ راگ ہیں اور 36 راگنیاں ہیں جو
0: 36
7: اساتذہ نے
1: 36 راگنیاں
0: 36 راگنیاں 36
1: اوکے
0: 36 جی پلیز 36 جناب. اب آ کے کھل گئی ہماری 36 36 جی.
7: اچھا تو وہ کہتے ہیں کہ, بلکہ میں کہتا ہوں, مصطفیٰ کہتا ہے کہ
1: نہیں مصطفیٰ آپ تو مصطفیٰ ہیں,
7: آپ نے ہنسانا بھی نہیں, آپ نے ہنسنا بھی نہیں.
1: میں نشان کو کہہ رہا ہوں کہ گدگدی مت کرو,
7: بالکل
1: پھر وہ گدگدی کی جا رہا
7: ہے کہ ساتواں راگ
0: 6 6 36
7: ساتواں راگ تھا میں, تو نے گنوایا مجھ کو.
0: آئے ہائے
1: ہائے ہائے ہائے.
7: ساتواں راگ تھا میں, تو نے گنوایا مجھ کو.
0: واہ,
7: زندگی تو نے کبھی سر میں نہ گایا مجھ
0: کو. اوئے ہوئے ہوئے,
7: زندگی تو نے کبھی سر میں نہ گایا مجھ کو. اور
1: آج تو ذیشان نے لٹایا آپ کو.
0: آپ لیٹے جیسے دیکھا رہا آپ کو, داغی کا بس نہیں چلا کہ زندگی تو نے سر میں نہ کبھی گایا مجھ کو, لیکن ذیشان بھائی نے آج لٹایا آپ کو.
1: اتنا ہنسایا آپ کہ لیٹ لیٹ کے لوٹ پوٹ ہوئے آپ.
0: چھتیس راگ کے یار, وہ جو 36 کی راگنی ہے نا, ہمیں اس راگنی کو
7: دیکھیں,
1: اس کے سر بتاؤ. میں
7: یہ میرے مہمان ہیں,
0: لیکن
1: بھائی نہ ایسے مہمان نہیں بنانے مجھے.
7: عجیب, دیکھیے حسن اتفاق ہے کہ جب میں مہمان تھا تو تب بھی میرے ساتھ ایسا ہی ہوا.
0: پیرا دی گھوڑی دی طرح جاؤ تا بھی آؤ جی, آؤ تا بھی آؤ جی. پیر صاحب کی گھوڑی آ جائے تب بھی پیار کرنا پڑتا ہے, پتا خود ہی جائے تب بھی پیار کرنا پڑتا ہے. بھائی جان گھوڑی کی بات کی ہے, اس کو چھوڑ دو. یار یار, وہ 36 کی راگنیاں, وہ بھائی جان کا بھائی میری منہ میں معاف کر
1: رہے ہیں آپ. نہیں نہیں, اور یہ ریکویسٹ تھی آپ سے, ایسا نہیں ہوگا مجھ سے. بھائی
7: میں سنائیں گے, میں چاہوں گا کہ وہ بہن دوبارہ فون
0: رات کے
7: جنہوں نے کہا ہے کہ غزل سنائیں
0: جائے. مصطفیٰ بھائی
1: بہن کیا کہہ رہی ہے سنیں.
7: السلام علیکم.
0: ہیلو,
5: السلام
0: علیکم. ہاں
7: وعلیکم السلام.
1: ہاں یہ غزل کیوں سنا رہے ہیں آپ کو؟
5: جی
1: جی
7: آپ سے بات کر رہے ہیں.
1: جی السلام علیکم. میں بہت اچھا ہوں, آپ بتائیے. اگر صبح تک زندہ بچ گیا تو کون بات کر رہی ہے؟ کون بات کر رہی ہے؟ ارے ایمان بات کر رہی ہے. ایمان, ایمان کہاں غائب ہو یار تم؟ ایمان کہاں غائب؟ اچھا یہ ایمان وہ ہے نا جو ایمان ہے. ہاں
7: المان.
1: ہاں ایمان کہاں غائب ہو تم؟
5: زندگی ایسی
1: ہوتی ہے تو کیسی ہوگی یہ زندگی, اللہ خیر کرے. باقی یہ میرے لیے نا بڑا کانٹینٹ لکھتی تھی, ہمیشہ پروگرام میں ٹاپک بتاتی تھی. خرم بھائی آج یہ پروگرام کرنا ہے آپ نے. اب تو بس اب گھرداری سنبھالتی ہیں.
0: اچھا اچھا
1: چلیں, گرداری سنبھالنا ویسے نا بڑا عام کام ہے. جی ایمان تو بتاؤ, ایمان کیا کہنے آئی ہو؟ اچھا ایمان کیا کہہ رہی ہے؟ ایمان کیا کہنے آئی ہو؟ اچھا لگ رہا
5: ہے.
1: مصطفیٰ بھائی نے کیسا گایا پھر؟
5: اچھا گایا.
1: اور ذیشان
5: وہ بھی اچھا.
1: چلو ٹھیک ہے, وہ بھی اچھا. چلو ٹھیک ہو گیا ایمان, کچھ اور کہنے؟ اچھا لگ رہا ہے. اب ہم ختم کر لیں پروگرام, مصطفیٰ کو کرنے دیں پروگرام. نہیں ہم چلے جائیں, مصطفیٰ پروگرام کرے.
5: نہیں ہم
1: نے نہیں جانا.
7: مصطفیٰ کو کون سنے گا؟
1: مصطفیٰ کون کیوں نہیں سنے گا؟ مصطفیٰ سنانا ہی نہیں چاہتا. مصطفیٰ موبائل میں لگ گیا.
0: وہ کمنٹ میں نکالا ہوا
7: پڑھ رہا ہوں کہ ایک کمنٹ آیا ہے کہ آج مصطفیٰ کو ریڈیو کے نام سے نفرت ہو گئی ہوگی.
0: نہیں
7: نہیں روشنی پاؤ
0: ہماری وجہ سے آپ ایسا فیل کر رہے
1: ہیں. چلو امام خیال رکھو اپنا.
0: ہاں بند کر بھائی.
1: اوکے
7: اینو بند کرو. اے ذرا ہیرا حسین کے ساتھ گل کر لیں. جی یہ ہمارے بہت اچھے دوست ہیں اور یہ پری پلان تھا. ہم بہت انجوائے کر رہے ہیں, بہت ہنسے ہیں. کیوں جی؟
0: جی ہاں 100%
1: ہم تو ہنسے ہیں.
0: ہم تو ہنسے
7: اتنا ہنسا ہوں کہ میں
1: لیٹ گیا ہوں. ہم تو اتنا ہنسا میں تو اتنا ہنسا ہوں میں لیٹ گیا ہوں
7: اور ہنستے ہنستے لیٹ گیا.
0: میں دیکھیں رات کے 3 بجے تقریباً ٹھنڈ اب اسلام آباد میں شروع ہو گئی ہے. ہم اس لیے نہیں یہاں پر بیٹھے کہ آپ 36 کی راگنی کی بات چھیڑ کے پھر ہمیں وہ سنائیں.
1: ہمیں سنائے نا.
0: ہمیں 36 کی راگنی آپ نے سنانی ہے.
1: دیکھیں میں راگنی سننے کے لیے کھڑا ہو گیا.
0: ہاں ٹھیک ہے, اس سے پہلے کہ ہم دونوں کھڑے ہو جائیں آپ سنائیے 36 کی راگنی.
1: میں بلکہ تصویر بنا کے نا ڈال دیتا ہوں اپنے سوشل میڈیا پہ. ہاں میں کھڑا ہوں.
0: ہاں 36 کی راگنی.
7: السلام علیکم.
0: تھوڑی سنا دیں 34 کی سنا دیں.
1: لاہور بھیا جی 392 روپے لیٹر پیٹرول ہے.
0: یاد پھر وعدہ کر کے پورا کرائیں گا. کاش ہم بھی یہ کہہ سکتے.
1: چلو بابا جی تھینک یو. اچھا گدی کتنی لائی بابا جی؟ گدی لائیے. میرے تو مزہ آ رہا
0: ہے. چل ہوں نکل جا پھر.
1: میرے تو کہیں مزہ آ رہا ہے.
7: آواز
1: اچھا میری آواز مدھور آواز.
0: ذیشان بھائی پریز سے نظر.
10: ذیشان بھائی آئی مدد.
0: پیر مولا علی مدد.
7: پیر مولا علی مدد جناب.
0: بہت بہت شکریہ.
1: بات ہو رہی ہے صبر کر.
10: چھالے سنا رہے ہیں. چلتے دل نے پوچھا زخمی پاؤں کے چھالوں سے کتنی دور بسالی بستی. دشان بھائی, خرم بھائی اور تیسرے آپ کا نام تھوڑا سا ہے
1: مصطفی زاہد.
10: مصطفی بھائیوں نے دل میں رہنے والوں نے.
1: ہاں مصطفی زاہد.
10: نہیں
1: نہیں ارتضا نہیں, ارتضا کی کڑی کا نام ہے یار.
7: میری کوئی انشورنس پالیسی کرنی ہے تو جو مرضی بول لو.
10: مجھے
0: مجھے ویسے ایک دکھ رہے گا, راگنی نہیں سنی 36 کی.
7: جی جناب
1: 36 کی راگنی سنا.
7: وعلیکم السلام. جی کون ہے ہمارے ساتھ اور کہاں سے ہے؟
1: مزہ نہیں آ رہا ہے گانا سننا. مطلب آپ کو پروگرام کا مزہ نہیں آ رہا, آپ گانا سننا چاہتے ہیں؟
10: نہیں سر, آپ لوگ تو وہاں بیٹھ کے ہنس رہے ہیں, ہم خود کی فکر کے اتنا ہنستے ہیں.
1: مطلب بابا اب آپ ہنس ہنس کے تھک گئے, آپ چاہتے ہیں کہ یہ مت بولیں, چپ کر جائیں, ہم گانا سنیں, ایسا ہی ہے؟
10: بالکل سر جی, بس دل کی پہ بیٹھے ہیں, اس طرح مسکراتے رہو, خوش رہو, پوری ٹیم کو دعا سلام اور سننے والے کو یہ پشتو گانا سنا دو, مہربانی ہوگی.
7: جی
1: چلو چلو ٹھیک ہے, اپنا یوٹیوب آن کر لو.
7: شکر ہے ایسے انہوں نے کہہ دیتا. چلو جی کون کی کالر آئے گا؟
1: چار
0: پورے بجانے, گھنٹہ پتہ نہیں لگے گا کیویں گزرے گا. गजल भी सुना सकते हैं और 3:30 बजे हम साइन आउट करेंगे ना ताकि टाइम से पहुंच सके वहां पे। ठीक है
1: ठीक है।
0: अच्छा तो और सुनाए मुस्तफा
7: भाई कुछ देर के लिए कॉलर्स
1: अच्छा कॉलर्स को छोड़े ना अभी थोड़ी देर के लिए हाँ, बात तो कर रहे हैं आप कॉलर नहीं जा जब से अच्छा जब से आप पायलट सीट पे बैठे हैं कॉलर लिए जा रहे हैं
0: मोहब्बत करते हैं ना लोगों से बहुत हाँ। आज भी रह ना जाए
1: अच्छा चलें जी कॉलर आप लेना चाह रहे हैं तो बेशक ले लें आपको जो करना चाह रहे हैं तो करें कॉल जी
0: या पर 36 की रागनी सुना दें
1: हाँ, रागनी तो बताइए वो अच्छा गजल आपने अधूरी छोड़ दी है
0: 36 वाली
7: वो गजल आपने सुनाने नहीं दी
1: अच्छा अभी सुनना चाह रहे हैं ना 36
7: वाली वो यूं था कि सातवां राग था मैं तूने गवाया मुझको 36 रागनियों का तो जिक्र नहीं है ना
0: 36 का जिक्र आया था अभी
7: अरे भाई नहीं गलती से मैंने
1: सातवीं की जगह 36 कह दिया
0: सातवां
7: सातवां राग था मैं तूने गवाया मुझको जिंदगी तूने कभी सुर पे लगाया मुझको और उम्र भर खुद को तेरे हुस्न की रानाई में उम्र भर खुद को तेरे हुस्न की रानाई में यूं छुपाया कि कोई ढूंढ ना पाया मुझको और इसका मक्ता सुनिए
0: सुनाइए
7: मैं कहना कि तुसी कहोगे कि मक्ता जी
0: ब्लेड मार लेंगे आज से
7: तुसी कहो जनाब वीडियो बनाओ खुरम भाई
1: अच्छा चलो जी
7: वीडियो है कि मुश्तबा कोई खुदा है तो जमीन पर माँ है
0: वाह वाह
7: मुश्तबा कोई खुदा है तो जमीन पर माँ है बाद में जिसने चखा पहले खिलाया मुझको
1: वाह वाह वाह वाह
0: भाई वाह भाई वाह क्या कहते हैं गजल ला दो
1: एक गजल सुनाइए फिर वापस आते हैं
7: जनाब
1: और
0: कॉल भी लेना चाह रहे हैं तो कॉल
1: नहीं कॉल बाद में लेंगे
0: अच्छा
1: हाँ, अभी कॉल नहीं लेंगे गजल से वापस आएंगे जो कॉल करना चाहता है जी बिल्कुल कॉल कर सकते हैं आप
0: 0501-920-2540
1: मुस्तफा भाई यहाँ पे बैठे हैं कॉल्स देने के लिए आप बिल्कुल कॉल कर सकते हैं मुस्तफा भाई आज घर से सोच के आए थे कि मैंने कॉल देनी है तो जितनी कॉल मुस्तफा भाई को आप कर सकते हैं आप मुस्तफा भाई लेंगे आज
0: आधा घंटा है साढ़े
1: हाँ तो मुस्तफा भाई आज कॉलर के कॉल लेने के बड़े मूड में
0: पानी तो पीवो मुस्तफा भाई
1: इसके इसके बाद हम निहारी खाएंगे
0: हाँ।
1: और निहारी जो है वो
0: और हम यहाँ से डायरेक्ट जाएंगे इधर से स्टूडियो से सीधा हम गाड़ी में बैठेंगे दरमियान में कहीं और नहीं गाड़ी दूंगा मैं आपको
7: निहारी नहीं खाने दे
1: निहारी हम खाएंगे बिल्कुल खाएंगे
0: चले हेलो
1: क्या हुआ कॉल उठा लिया आपने
0: वो भाई ने उठाई है मैं तो दूर बैठा हूँ
1: अच्छा कॉलर नहीं देते
0: नजर ताड़ी उठी निकाल
1: कॉलर थोड़ी देर बात लेंगे बात लेंगे
0: गजल लाओ
1: यार कॉलर ना ले अभी ना बाद में लेंगे
0: यार व्हाट इज दिस यार मुस्तफा भाई वो कह रहे हैं ना ले तो ना ले मान ले उनकी
7: अच्छा गजल कौन सी
1: आप गजल कोई भी आप सुनना चाहते हैं अच्छा करें कॉल जो कॉलर कॉल करना चाहता है करें यार मैं नहीं करगन लगाता
0: कॉलर नहीं लेकिन वो आप चले
1: कॉलर मुझे कहना शुरू कर देंगे यार ये क्या मजाक है खुरम कॉलर जी मेरा
0: कह रहे हैं कि कॉल
1: क्या क्या
0: 0519202540
1: बेशक करें
0: जी आप तीन अंडे एक डंडा एक अंडा एक डंडा ये भी
1: वाह वाह वाह वाह वाह हां जी वाह वाह वाह जी शान अंडे और डंडे
0: अच्छा हां जी नहीं लापरी गजल एड्डा स्लो तो नहीं है साडा पीसी अच्छा ठीक है वाह वाह वाह वाह
1: मुस्तफा भाई समझ रहे हैं बैठक में बैठे
0: भाई माइक ऑन है मेरा ख्याल
7: अच्छा यार दलते देगा मतलब
1: अच्छा और सीट पे खुद बैठे थे हैंड फ्री मेनू पे आए थे कुछ मेरी बोल जा रहे अच्छा अच्छा
7: मैं ख्याल
1: अच्छा
0: यार भी तो भाई उधर देखे तो सही ना खुरा भी तो देखे वो कुछ आपको दिखा रहा है
1: अच्छा चला लो